0: अहिले बिहानको 6 बज्यो।
1: वेक अप,
0: समयको सूचना समयमै।
2: यस स्टुडियो समयको प्रायोजक।

मित्रहरू स्वीकार्नुहोस् अभिवादन। बिहानी किरणले ल्याएको नवीन सन्देशलाई आत्मसात गर्दै उत्साह उमङ्ग अनि उल्लासमय वातावरण बीच जीवनलाई सकारात्मक मार्गतर्फ अग्रसर गराउँछ।

आफ्नो पनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौ र हामी प्रस्तुत गरिरहेका छौ निरन्तर भक्ति संगीत।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर

आफ्नो पनिको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति संगीत।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति संगीत।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति संगीत।

0: रेडियो सिटी 98.8
1: मता ढले ढले ढले ढले ढले ढले ढले
2: होइन अब त ठुलै पो आयो त आज फेरि को लड्यो
1: कुन त म्याम लड्नु भयो नि कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो
2: अनि यस्तो कमर्सल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन त म्याम
1: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त
2: सरलाई उहिलेदेखि भनिरहेको छु V1 को कुर्सी ल्याउनुहोस् यो सबै कुर्सी फाल्नुहोस् भनेर मान्ने होइन
1: V1
2: हो त V1 नि ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ
1: 4 वर्षसम्म ढुक्कै टिक्छ
2: हजुर अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष न पाङ्रा टुट्ने न सर्भिसको चिन्ता V1 भन्दा अरू कुर्सी कुन छ विभिन्न आकर्षक डिजाइनमा अत्यधिक बलियो अनि भर पर्दो जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस् V1 ढुक्क 4 वर्ष
3: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
4: Vianet, all good sampanna internet. Samparka number 01-597-0444 and 98-010-4640.

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदै छु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धरा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: By your call again. By your call again.
1: Radio City FM 98.8.

पाउने शुभ मन अनि शुभ सोच, यिनै हुन् हाम्रो जीवनलाई सकारात्मक मार्गतर्फ अभिप्रेरित गर्ने तत्त्वहरू। यसैले यी मूलभूत तत्त्वहरूलाई अङ्गीकार गर्दै आजको दिन बिताउने प्रयत्न तपाईँबाट होस् भन्ने कामना सहित भक्तिभावले ओतप्रोत यो प्रस्तुति उपासना

0: अहिलै बिहानको 7 बज्यो।
1: वेक अप,
0: समयको सूचना समयमै।
2: यस स्टुडियो समयको प्रायोजक
3: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
4: पूर्ण योगदान रहन्छ। कस सम्बन्धी रोग, घुँडा दुख्ने, घाँटी दुख्ने, ढाड दुख्ने, महिलाहरूमा पाखुरा नचल्ने तथा मुख बाङ्गिएको समस्या लगायत पक्षघातका बिरामीहरूलाई समेत फिजियोथेरापी उपचारले निको पार्न सकिने भएकोले फिजियोथेरापी उपचार अपनाउनु हुन अनुरोध गर्दछु। धन्यवाद।
5: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

हेलो टच द लिङ्क, नमस्ते अनि गुड मर्निङ। सुन्दै हुनुहुन्छ आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको प्रस्तुति मर्निङ मोड्स, र मर्निङ मोड्समा तपाईँलाई साथ दिनका लागि आज पनि उपस्थित भइसकेको छु म पासाङ। भने मलाई प्रविधिमा शिव दाईले साथ दिइरहनु भएको छ। तपाईँले मर्निङ मोड्स हरेक सोमबारदेखि शनिबारसम्म बिहान 7 बजेदेखि 8 बजेसम्म करिब 1 घन्टा रेडियो सिटी एफएम 98.8 मेगाहर्जको फ्रिक्वेन्सी तथा अफिसियल वेबसाइट www.radiocity.com.np तथा हाम्रो पात्रो र नेपाली पात्रोको एपबाट सुन्दै आइरहनु भएको छ। र आज पनि सोही अनुसार नै हुनेछ, विशेष गरिकन मर्निङ मोड्समा 3 सेगमेन्टहरू रहनेछन्। पहिलो सेगमेन्टको रूपमा इन्फर्मेसन सेगमेन्ट, जहाँ हामी हरेक दिन फरक फरक विषयवस्तुमा रहेर तपाईँलाई जानकारीहरू दिने गर्दछौँ। त्यसै गरेर दोस्रो सेगमेन्ट अन्तर्गत हामी तपाईँसँग प्रत्यक्ष टेलिफोन सम्पर्क मार्फत कुराकानी गर्छौँ, र जसका लागि हामीले एउटा निश्चित टपिक

एक दिन ल्याउने गर्दछौ। आज पनि एउटा टपिक्समा रहेर तपाईँसँग फोन कल मार्फत कुराकानी गर्ने नै छौँ, जसका लागि तपाईँले हामीलाई कल गर्नुपर्ने हुन्छ 4595-8445 हाम्रो स्टुडियोको टेलिफोन नम्बर। र आफ्नो विचार राखिसकेपछि सदा जस्तै तपाईँले आफ्नो आफन्त प्रियजनहरूलाई चाहिँ विभिन्न अवसरका शुभकामना सन्देशहरू पनि दिन सक्नु नै हुनेछ। र अन्तिम सेगमेन्टको रूपमा बर्थडे सेगमेन्ट पनि छँदै नै छ। र यो मर्निङ मुड्सको बारेमा जानकारी पछि अब आजको तिथिमितिको कुरा गरौँ। आज मिति 2083 साल भाद्र महिनाको 30 गते मङ्गलबार, तदनुसार सन् 2026 सेप्टेम्बर 15 तारिक आज भाद्र शुक्ल चतुर्थी तिथि, नेपाल सम्वत 1146 यलाथ्व चतुर्थी। आज सूर्योदय बिहान 5:49 भयो भने सूर्यास्त साँझ 6:08 हुनेछ। र यो त भयो तिथिमितिबारे जानकारी। अब हामी एउटा गीतबाट मर्निङ मोड्सलाई सुरुवात गर्दैछौँ। तपाईँ कुन मुडमा हुनुहुन्छ थाहा छैन, तर यो गीत सँगसँगै तपाईँको मुड चाहिँ फ्रेस हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। यतिखेर हामी गीत सुन्छौँ र गीत पश्चात छोटो विश्राम रहनेछ, त्यसपछि पहिलो सेगमेन्ट लिएर आउनेछु। रेडियो सिटी सुन्दै रहनुहोला।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरु
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धरा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर
3: अब सुन्नुहोस् पुरा समाचार
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
4: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
4: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
3: मद्यपान र धुम्रपान सेवन नगरौं
4: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
7: Vianet. Vianet. All good sampanna internet. Sampark number 01-597-0444 or 98-010-46410.
8: Mata dhale dhale dhale dhale dhale dhale dhale. Aiyya! Kasto narama sang lagyo.
9: Hoina aba ta thulai pa aayo ta. आज फेरि को लड्यो
8: कुन तमाम लड्नु भयो नि कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो
9: अनि यस्तो कमर्सल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन त म्याम
8: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त
9: सरलाई उहिलेदेखि भनिरहेको छु V1 को कुर्सी ल्याउनुहोस् यो सबै कुर्सी फाल्नुहोस् भनेर मान्ने होइन
8: V1
9: हो त V1 नि ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ
8: 4 वर्षसम्म ढुक्कै टिक्छ
9: हजुर अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष न पाङ्रा टुट्ने न सर्भिसको चिन्ता V1 भन्दा अरू कुर्सी कुन छ विभिन्न आकर्षक डिजाइनमा अत्यधिक बलियो अनि भर पर्दो जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस् V1 ढुक्क 4 वर्ष

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क फोन नम्बर 5658 55 58 55।
3: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
4: छ्या, कति फोहोर! सरकारले जब फोहोर पनि उठाउँदैन भन्ने कि हामीले फोहोर जथाभावी नफालेर उचित ठाउँमा जम्मा गरेको भए यो अवस्था सृजना नै हुने थिएन भनेर विचार गर्ने। आफ्नो सोचमा परिवर्तन ल्याऊ, सचेत नागरिक बनाऊ।
3: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

विश्रामपछि पुनः स्वागत छ। सुन्दै हुनुहुन्छ आफ्नो पनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटिएफएम 98.8 मेगाहर्जको प्रस्तुति मर्निङ मोड्स र मर्निङ मोड्समा तपाईँलाई साथ दिइरहेको छु म पासाङले भने मलाई प्रविधिमा शिवदाईले साथ दिइरहनु भएको छ। तपाईँले हामीलाई यतिखेर फ्रिक्वेन्सीमा 98.8 मेगाहर्ज सँगसँगै हाम्रो वेबसाइट www.radiocity.com.np तथा हाम्रो पात्रो र नेपाली पात्रो एपबाट पनि संसारभरि नै एकैसाथ सुनिरहनु भएको छ। मर्निङ मोड्समा अब हामी पहिलो सेगमेन्टतर्फ जाँदैछौँ। पहिलो सेगमेन्ट इन्फर्मेसन सेगमेन्ट अन्तर्गत 2 वर्षको उमेर अघि चिनी कम खाँदा भविष्यमा मस्तिष्क स्वस्थ रहने शीर्षकको एउटा सामग्री तपाईँमा आज प्रस्तुत गर्दैछु। 2 वर्षको उमेर अघि अत्याधिक चिनी नखाने बालबालिकामा जीवनको पछिल्लो चरणमा मस्तिष्क सम्बन्धी रोग विशेष गरी डिमेन्सियाको जोखिम कम हुन सक्ने नयाँ अध्ययनले देखाएको छ। वैज्ञानिकहरूले प्रारम्भिक बाल्यकालको खानपानले दीर्घकालीन स्वास्थ्यमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने बताएका छन्। यो अध्ययन बेलायतमा दोस्रो विश्वयुद्धपछि लागू गरिएको चिनीको रासन प्रणाली समाप्त भएपछि मानिसहरूको खानपानमा आएको परिवर्तनको विश्लेषणमा आधारित छ। सन् 1953 सेप्टेम्बरमा चिनीमाथिको रासन हटाइएपछि दैनिक चिनीको औसत उपभोग करिब 41 ग्रामबाट बढेर 80 ग्राम पुगेको थियो। यसअघि जन्मिएका र 2 वर्षसम्म कम चिनी सेवन गरेका बालबालिकाको स्वास्थ्य अवस्थालाई पछि जन्मिएका व्यक्तिहरूसँग तुलना गरिएको थियो। हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले बेलायतको युके बायोब्याङ्क परियोजनामा सहभागी करिब 65,000 व्यक्तिको तथ्याङ्क अध्ययन गरेका थिए। अध्ययन अनुसार 2 वर्षको उमेरसम्म चिनीको मात्रा सीमित भएका व्यक्तिहरूमा डिमेन्सिया हुने जोखिम करिब 23% कम देखिएको छ। साथै डिमेन्सिया देखा पर्ने समय पनि औसतमा 2 वर्ष 6 महिनाले ढिलो भएको पाइएको छ। अध्ययनका अनुसार अनुसन्धानकर्ता जिया जेन जेङका अनुसार जीवनको प्रारम्भिक चरणमा चिनीको सेवन कम गर्नुले दीर्घकालसम्म मस्तिष्कको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। तर उनले यस सम्बन्धलाई पूर्ण रूपमा पुष्टि गर्न थप अनुसन्धान आवश्यक रहेको पनि स्पष्ट पारे। उनका अनुसार हालको अध्ययनले 2 घटनाबीच सम्बन्ध देखाएको भए पनि चिनी नै यसको प्रत्यक्ष कारण हो भन्ने प्रमाण भने दिएको छैन। यसअघि भएका अन्य अध्ययनहरूले पनि जीवनको पहिलो 1,000 दिन स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण हुने देखाएका छन्। प्रारम्भिक उमेरमा अत्याधिक चिनी सेवन गर्ने व्यक्तिहरूमा भविष्यमा टाइप 2 मधुमेह उच्च रक्तचाप तथा अन्य दीर्घकालीन रोगको जोखिम बढ्न सक्ने निष्कर्ष सार्वजनिक भइसकेका छन्। स्वतन्त्र अनुसन्धान संस्था कोक्रेन की अनुसन्धान विज्ञ रेचल रिचार्डसनले अध्ययन रोचक भए पनि यसलाई अन्तिम प्रमाणका रूपमा लिन नमिल्ने बताएकी छन्। उनका अनुसार अनुसन्धानकर्ताले सहभागीहरूले वास्तवमा कति चिनी खाए भन्ने प्रत्यक्ष जानकारी प्राप्त गरेका थिएनन्। उनीहरूको जन्म भएको समय र रासन प्रणालीको अवस्थाका आधारमा मात्र निष्कर्ष निकालिएको हो। साथै सन् 1940 र 1950 दशकको जीवनशैली खानपान तथा बालबालिकाको हेरचाह अहिलेको समयभन्दा निकै फरक भएकाले यस अध्ययनलाई आजका बालबालिकामा सिधै लागू गर्न कठिन हुने उनको भनाइ छ। अध्ययनले नयाँ बहस सुरु गरे पनि थप वैज्ञानिक प्रमाण आवश्यक रहेको एस्टन विश्वविद्यालयका क्लिनिकल फार्मेसीका प्राध्यापक इयान मेन्डले बताए। उनका अनुसार 80 वर्ष अघिको अवस्थालाई आजको स्वास्थ्यसँग जोड्दा बीचमा अन्य धेरै सामाजिक आर्थिक तथा स्वास्थ्य सम्बन्धी कारणहरूले पनि प्रभाव पारेका हुन सक्छन्। अवलोकनात्मक अध्ययन भएकाले यसले चिनी कम खानु र डिमेन्सिया कम हुनु बीच सम्बन्ध देखाए पनि प्रत्यक्ष कारण परिणाम सम्बन्ध प्रमाणित नगर्ने अल्जाइमर्स रिसर्च युके की डाक्टर सारा रोड्रिक्सले बताए कि छिन्। स्वास्थ्य र सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त निद्रा तथा स्वस्थ जीवनशैली अपनाउनु
मस्तिष्कको स्वास्थ्यका लागि अझै पनि सबैभन्दा प्रभावकारी उपाय भएको उनले उल्लेख गरिन्। यो अध्ययनको प्रतिवेदन न्युरोलोजी जर्नलमा प्रकाशित भएको छ। हुन्छ, आज मैले तपाईँका लागि 2 वर्षको उमेर अघि चिनी कम खाँदा भविष्यमा मस्तिष्क स्वस्थ रहने शीर्षकको एउटा सामग्री प्रस्तुत गरेर सुनाए। पक्कै पनि यो तपाईँको लागि फाइदाजनक भएको छ। मर्निङ मोड्समा अब हामी दोस्रो सेगमेन्टतर्फ जाँदैछौँ। आज हामी दोस्रो सेगमेन्टमा तपाईँको विचारमा सम्बन्धमा विश्वास महत्त्वपूर्ण हुन्छ कि प्रेम शीर्षकमा कुराकानी गर्नेछौँ। म फेरि पनि दोहोऱ्याउँदैछु आजको टपिक्स, तपाईँको विचारमा सम्बन्धमा विश्वास महत्त्वपूर्ण हुन्छ कि प्रेम। यो टपिक्स तपाईँलाई मन पर्यो भने तपाईँले कल गर्न सक्नुहुन्छ 4595845 हाम्रो स्टुडियोको टेलिफोन नम्बर। हामी तपाईँसँग यो टपिक्समा कुराकानी गर्नेछौँ, त्यसपछि तपाईँका शुभकामना सन्देशहरू त सङ्गाल्ने नै छौँ। अहिलेको लागि एउटा गीत हामी तपाईँका लागि सुनाउँदैछौँ। गीत पश्चात छोटो विश्राम रहनेछ, त्यसपछि तपाईँ हाम्रो भेट हुने नै छ प्रत्यक्ष टेलिफोन सम्पर्क मार्फत। अहिलेको लागि यो गीत तपाईँको लागि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा स्वसहायताको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speed and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
4: Vianet. Vianet, all good sampanna internet. Sampark number 01-597-0444 or 98-010-46410.
5: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
6: छ्या, कति फोहोर! सरकारले जब फोहोर पनि उठाउँदैन भन्ने कि हामीले फोहोर जथाभावी नफालेर उचित ठाउँमा जम्मा गरेको भए यो अवस्था सृजना नै हुने थिएन भनेर विचार गर्ने। आफ्नो सोचमा परिवर्तन ल्याऊ, सचेत नागरिक बनाऊ।
5: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: विश्रामपछि पुनः स्वागत छ। सुन्दै हुनुहुन्छ आफ्नो फोनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको प्रस्तुति मर्निङ मोड्स र मर्निङ मोड्समा तपाईँलाई साथ दिइरहेको छु म पासाङले भने मलाई प्रविधिमा शिवदाईले साथ दिइरहनु भएको छ। हामी मर्निङ मोड्सको दोस्रो सेगमेन्टमा प्रवेश गर्दैछौँ। आज दोस्रो सेगमेन्टको लागि मैले विश्राम अगाडि नै जानकारी पनि गराएको छु होइन आजको टपिक्सको बारेमा, तर फेरि पनि म तपाईँलाई जानकारी दिँदैछु कृपया टपिक्स को विषयमा चाहिँ अलिकति सोचेर होइन एकदमै सर्टकटमा सर्ट एन्ड स्विट होइन एकदमै छोटो मिठो रूपमा चाहिँ तपाईँले आफ्नो विचार राख्नुभयो भने राम्रो हुनेछ किनभने हामी धेरैभन्दा धेरै कलर्सहरूलाई चाहिँ सहभागी गराउन चाहन्छौँ। आजको टपिक्स तपाईँको विचारमा सम्बन्धमा विश्वास महत्त्वपूर्ण हुन्छ कि प्रेम है यो शीर्षक रहेको छ। तपाईँलाई मन परेको छ भने हल्का तयारी गर्नुहोस् होइन सोचेर कल गर्नुहोला। यतिखेर हामी तपाईँको कल लिनका लागि त तयार भइसकेका छौँ। तपाईँले हामीलाई कल गर्न सक्नुहुन्छ र आजको टपिक्समा आफ्नो विचार राख्न सक्नुहुन्छ, साथमा चाहिँ तपाईँका शुभकामना सन्देशहरू पनि छँदै नै छन्। हामी पहिलो कलरलाई स्वागत गर्दैछौँ। कहाँबाट को हुनुहुन्छ हेरौ? हजुर नमस्कार।
1: नमस्कार
0: जय लक्ष्मीजी हो?
1: हजुर हजुर
0: खबर हजुरको?
1: मेरो आज खबर सब राम्रो छ, सब ठिकठाक छ, दिन रमाइलोसँग बितिरहेको छ भन्नुपर्छ। चिया पनि अब तयारी हुँदैछ, अब एकछिनपछि खानुपर्छ भन्ने छ। सबै हालखबर सब आराम कुशल छौँ, तपाईँको घर परिवारको आराम कुशल चाहन्छु।
0: ओके धन्यवाद। हुन्छ हामी आजको टपिक्सतर्फ लागिहालौँ। तपाईँको विचारमा सम्बन्धमा विश्वास महत्त्वपूर्ण हुन्छ कि प्रेम?
1: मेरो विचारमा त सम्बन्धमा प्रेम भन्दा नै विश्वास महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ। किनभने विश्वास नभएको प्रेम होइन धेरै दिनसम्म टिक्न सक्दैन भन्न चाहन्छु। धेरै दिनसम्म टिक्दैन, त्यसमा हामी धोका पनि खानुपर्छ। त्यसरी त्यो प्रेम मात्रै भइरहेको छ, मेरोदेखि प्रेम हुन्छ त्यसमा, तर त्यसमा विश्वास छैन भने त्यसमा हामीले धोका खानुपर्छ, घाटी नै हुन सक्छ भन्न चाहन्छु। यही नै भन्न चाहन्छु म त। विशेष तपाईँलाई धेरै धेरै सम्झन चाहन्छु, तपाईँको दिन सबै शुभ भन्न चाहन्छु। टेक्निसियनमा हुने श्रीजी हुनुहुन्छ उहाँलाई पनि धेरै धेरै सम्झन चाहन्छु। साथीहरू सम्झनु पर्दा दीपिका थापा, मन्जु थापा, कृष्ण बलामी, बालकुमार लामा, सानुमय श्रेष्ठ, गीता प्रधान, बुकु पेशी, घायल साक्य, ओम रामकुमार थापा, केपी चापाङ, बुद्ध भद्राचार्य, रामप्रसाद दियोस, गोविन्द निरौरा, प्रवेश गोविन्द शिल्पकार, इन्दिरा घिमिरेजी, साथीहरू त धेरै हुनुहुन्छ। सबै साथीहरूलाई हजुर समक्ष छोड्दै बिदा हुन्छ पासाङजी। बाई बाई।
0: ओके नमस्कार, बाई बाई। उहाँ हुनुहुन्थ्यो जयलक्ष्मी श्रेष्ठजी, सतङ्गलबाट कल गर्नुभएको थियो र आजको टपिक्समा चाहिँ विचार राख्नुभयो। उहाँले चाहिँ सम्बन्धमा प्रेम भन्दा पनि बढी चाहिँ विश्वासको जरुरत पर्छ है, त्यो चाहिँ महत्त्वपूर्ण हो भन्दै हुनुहुन्थ्यो। तपाईँ पनि आउन सक्नुहुन्छ। यतिखेर दोस्रो कलर जोडिसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार।
2: नमस्कार हजुर, म सुन्दर कुमार परियार। भर्खर सुने त्यो प्रेम र विश्वास सम्बन्धी हो हजुर आजको विषय।
0: हजुर हजुर, तपाईँको विचारमा सम्बन्धमा विश्वास महत्त्वपूर्ण हुन्छ कि प्रेम?
2: एकदम खुसी लाग्यो, म भर्खर पसलमा आइपुगेँ, अब त्यो टपिकको लागि त नि एकदम वरिवरि धन्यवाद। हेर्नुहोस् विश्वास र प्रेम भन्ने कुरो त एक अर्काका परिपूर्वकै हुन् नि त। विश्वास नभए प्रेम हुँदैन, हेर्नुहोस् अब प्रेम नभए पनि फेरि विश्वास हुँदैन होइन। अब यी त एक कारकाको परिपूर्वक हो, यी भएन भने त प्रेम मात्रै भयो भने त्यसको शङ्का हुन्छ, त्यो शङ्का भएपछि त प्रेमै हुँदैन। प्रेम भनेको त एउटा भगवान्को स्वरूप हो, जस्तै हामीले ढुङ्गालाई प्रेम गर्छौँ भने माया गर्छौँ त्यो भगवान्प्रति, अब त्यसमा त्यो मूर्ति कोरेको हुन्छ भनेपछि त्यो ढुङ्गा वास्तवमा हेरेर ल्याएको त ढुङ्गा हो नि, तर त्यसमा प्रेम बसेपछि नै विश्वास हुन्छ। एकदम राम्रो टपिक राखिदिनु भयो कि सोच्न समय लाग्यो कुचो लाउँदै थिएँ अघिल्लो मित्रले बोल्नु भयो यही विषय होला भन्दा हामी तर प्रेम र विश्वास हेर्नु प्रेम नभए विश्वास हुँदैन विश्वास नभए प्रेम हुँदैन पहिला चाहिँ नि अझ राम्रो अघि भन्नुभयो मित्रले एकदम राम्रो जहाँ चाहिँ विश्वास हुन्छ नि त्यहाँ चाहिँ अथाह प्रेम हुन्छ है यसलाई चाहिँ नि लगाउनै सकिँदैन खुसी लाग्यो हजुर त्यो टपिक राखेको थियो भएको उहाँले
0: ओके ल ठिक छ हजुरको विचारको लागि धन्यवाद छ अब शुभकामना सन्देशहरू छोड्न सक्नुहुन्छ
2: एकदमै अब छोटो मिठो बोल्नु पर्छ सबै मित्रलाई सम्झिरहेको छु कसैलाई बिर्सेको छैन विशेष गरी बिगिजीलाई आज सम्झिरहेको र मेरा मित्रहरू सबैजनालाई जति पनि रेडियो सिटीमा आउनुहुन्छ सबैको दिन शुभ रहोस् शुभ दिनहरू होस् र जस्तो परिस्थिति आए पनि त्यो

0: एकदमै अब छोटो मिठो बोल्नु पर्छ, सबै मित्रलाई सम्झिरहेको छु, कसैलाई बिर्सेको छैन, विशेष गरी दिदीजीलाई आज सम्झिरहेको र मेरा मित्रहरू सबैजनालाई जति पनि रेडियो सिटीमा आउनुहुन्छ सबैको दिन शुभ रहोस्, शुभ साल दिनहरू होस् र जस्तो स्पर्शिति आए पनि त्यो
1: ताकि यी दुई काटाहरू चाहिँ परिपूरक हुन् भन्ने कुरा गर्नुभयो। तपाईँलाई चाहिँ के लाग्छ, तपाईँलाई विश्वास महत्त्वपूर्ण लाग्छ कि प्रेम, अथवा दुइटै महत्त्वपूर्ण? तपाईँले आफ्नो विचार राख्न सक्नुहुन्छ 4595845 हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँका लागि खुल्ला राखेका छौँ, तपाईँले हामीलाई कल गर्न सक्नुहुन्छ। र यतिखेर कोही हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ, कहाँबाट को हुनुहुन्छ?
2: सबै ठिक छ, राम्रो छ, चलिरहेको छ,
1: चलिरहेछ है,
2: अब
1: ठिक छ,
2: हजुर।
1: अनि चिया नास्ता भयो कि छैन हजुरको?
2: भइसक्यो
1: भइसक्यो,
2: काममा बसिसके।
1: ओके ल ठिक छ, हामी आजको टपिक्स तर्फ लागौँ घायलजी।
2: मेरो विचारमा चाहिँ सबभन्दा पहिला विश्वास नै हुनुपर्छ, कुनै वस्तु वा चिजप्रति विश्वास जागेपछि नै त्यहाँ प्रेम उत्पन्न हुन्छ, होइन? विश्वास नभएकन कुनै पनि कुरा आउँदैन, सबभन्दा ठुलो विश्वास नै हो। हामी विश्वासबाट नै यो संसार चलाइरहेका छौँ र विश्वासबाट नै संसार चलिरहेको छ, त्यसै मेरो विचारमा विश्वास नै पहिलो जस्तो लाग्छ। त्यसपछि कुनै कुरामा विश्वास भएपछि नै प्रेम जागृत हुन्छ, प्रेम जागृत भएर विश्वास भयो भने चाहिँ हुँदैन जस्तो लाग्छ। त्यो भनेको एउटा ऊ मात्र जस्तो, देखावटी जस्तो मात्र लाग्छ। पहिले विश्वास हो, त्यसपछि मात्र प्रेम, म चाहिँ त्यो भन्न चाहन्छु।
1: ठिक छ, हजुरलाई धन्यवाद छ आजको लागि, जुन टपिक्समा विचार राख्नुभयो। अब चाहिँ हामी शुभकामना सन्देशतर्फ लागौँ।
2: शुभकामना भन्नुपर्दा सर्वप्रथम तपाईँ अनि टेक्निसियन मित्र अनि त्यसपछि हाम्रो सम्पूर्ण साथीहरू भन्नुभयो, साथीहरूको नाम लिनुपर्दा बाबुराम भट्टराई, बालकुमार लामा, रामकुमार थापा, हरिबोल बुढा थोकीजी, उहाँहरूलाई सम्झना छ भन्न चाहन्छु। ओम कार्कीजीलाई, सुभाषजी, शोभाजीलाई एकदम सम्झना छ भन्दै आजको दिन शुभ रहोस् भन्न चाहन्छु। र सबैलाई महिला दिदीबहिनीहरूलाई आज चतुर्थी होला, आजको एकदम दिनको एकदम शुभकामना दिँदै तपाईँलाई छुट्टी जान्छु। ओके भाइ।
1: ओके भाइ भाइ, उहाँ हुनुहुन्थ्यो घायल साथीजी, धुलीखेलबाट कल गर्नुभएको थियो र तपाईँ पनि आउन सक्नुहुन्छ 4595845 हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँका लागि खुल्ला राखेका छौँ र तपाईँले आफ्नो विचार राख्न सक्नुहुन्छ आजको टपिक्समा, साथमा चाहिँ तपाईँका विभिन्न अवसरका शुभकामना सन्देशहरू पनि आफ्नो आफन्त प्रियजनहरूलाई दिन सक्नु नै हुनेछ। यतिखेर अर्को कलर जोडिसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ हेरौँ। हजुर नमस्कार।
3: नमस्ते
1: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुरको साइडमा रेडियो अन छ, त्यसलाई अलिकति सानो गरिदिनुहोस् अथवा अलिकति टाढा गएर बोलिदिनुहोस् न है। ओके ओके, हजुर ब्रह्मदेव भन्नुभयो?
3: हजुर ब्रह्मदेव।
1: ओके ओके, के छ हजुरको खबर?
3: एकदम ठिक छ खर्सानजी, तपाईँको?
1: मेरो पनि एकदमै ठिक छ। हुन्छ, हामी आजको टपिक्स तर्फ लागिहालौँ है।
3: हुन्छ, मेरो विचारमा नि यो तपाईँले यो चाहिँ के विश्वास र प्रेम यो दुई चार शब्द हो कि जस्तो त्यो मलाई लागिरहेको छ। नै हो नि हो, अब मेन कुरो चाहिँ सबभन्दा चाहिँ विश्वास चाहिँ पहिला चाहिँ विश्वास नै हुनुपर्छ के। विश्वास पनि कस्तो छ भने निस्वार्थ, अब कोसँग अनि कोसँग चाहिँ विश्वास गर्ने, आमासँग निस्वार्थ हुन्छ, बुवासँग निस्वार्थ हुन्छ, बुझ्नु होइन? प्रेम पनि कोसँग गर्ने, आमाले बच्चालाई माया गरिरहेको हुन्छ, प्रेम गरिरहेको हुन्छ, निस्वार्थ हुन्छ के, विश्वास हुन्छ। अब अरू यङ जेनेरेसनको कुरो गर्ने हो भने मेरो चाहिँ एउटा ओपिनियन के छ भने सबभन्दा पहिला चाहिँ अलिकति टाइम चाहिँ अलिकति चाहिँ लागोस् विश्वास नगरिकन चाहिँ यङ जेनेरेसन स्पेसली यङ जेनेरेसनहरूको लागि मेरो के सन्देश छ भने अलिकति टाइम चाहिँ लागोस् नपरौलम् तर चाहिँ अनि मात्र चाहिँ प्रेम गर्ने प्रेम चाहिँ म त अलिकति चाहिँ अध्यात्मिक

0: को मान्छे परे एउटा के भन्छ भने पासाङजी अल द पिपुल्स आर डज नट लाइक अल थिङ्स बट अल द पिपुल्स आर लाइक्स वान थिङ के ब्रह्माण्डमा जति पनि मान्छेहरू छन् सबै मान्छेले चाहिँ सबै कुरो चाहिँ मन चाहिँ सबैलाई चाहिँ सबै कुरो मन पर्दैन
1: क्या
0: र ब्रह्माण्डमा जति पनि मान्छेहरू छ तपाईँ आफै पनि तपाईँ आफूलाई नै हेर्नुहोस् एउटा न एउटा कुरो चाहिँ तपाईँलाई चाहिँ मन परिरहेकै हुन् परिरहेकै होला भनेर आफ्नो भएकोमा तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद छ तपाईँको टिमलाई धन्यवाद छ स्पेसली चाहिँ शिवजीलाई पनि चाहिँ धेरै धेरै धन्यवाद रूपा म्यामलाई पनि धेरै धेरै धन्यवाद र पासाङजीलाई पनि मुरी मुरी धन्यवाद
1: हुन्छ केही शुभकामना सन्देशहरू छोड्न सक्नुहुन्छ
0: अब शुभकामना सन्देश मलाई चिन्ने देश र विदेशमा भएका जति पनि छन् सबैलाई आजको दिन ह्याभ यु नाइस डे भनेर चाहिँ म चाहिँ
1: ओके अहिलेलाई छिटौँ है त हस् त नमस्कार बाई बाई थियो ब्रह्मदेवजी उहाँले पनि आफ्नो विचार राखेर विदा हुनुभएको छ यतिखेर तपाईँले हामीलाई फ्रिक्वेन्सीमा 98.8 मेगाहर्ज सँगसँगै हाम्रो वेबसाइट www.radiocity.com.np तथा हाम्रो पात्रो र नेपाली पात्रोको एपबाट पनि संसारभरि नै एकैसाथ सुनिरहनु भएको छ अनि हामी तपाईँसँग प्रत्यक्ष टेलिफोन सम्पर्क मार्फत कुराकानी गरिराखेका छौँ 4595 8 4 5 मार्फत तपाईँले हामीलाई कल गर्न सक्नुहुन्छ पक्कै पनि तपाईँ मोबाइल प्रयोगकर्ता हुनुहुन्छ भने चाहिँ 01 कोड डायल गर्न नबिर्सिनु होला यतिखेर कोही आइसक्नु भएको छ उहाँसँग कुराकानी गरौँ फोन लाइनमा हजुर नमस्कार
2: हेलो दाई नमस्कार
1: नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ
2: म लक्ष्मण काठमाडौँबाट
1: लक्ष्मण हजुर लक्ष्मण कुमार यादवजी हो ओके काठमाडौँमा कहिले आउनुभयो नि
2: काठमाडौँमा त भइरहेछ दुई चार दिन अब आज विश्वकर्मा पूजा छ हाम्रो गाउँमा विश्वकर्मा पूजा कार्य त गर्नुपर्छ अब जसरी भए पनि त्यस्तै भइरहेछ घर जाँदैछु
1: ओके ओके ओके ल ठिक छ हजुरको यात्रा शुभ रहोस् है त
2: अनि तपाईँको साउन्ड त धेरै सानो सानो आइरहेको
1: छ सानो सानो सुनिरहनु भएको छ ओके ल ठिक छ म सकेसम्म ठुलो बोल्ने कोसिस गर्छु है त हामी आजको टपिक्सतर्फ लागौँ होइन आजको टपिक्स तपाईँको विचार ओके म टपिक्स भन्दै थिएँ उहाँसँगको सम्पर्क विच्छेद भएको छ होइन सायद नेटवर्कमा समस्या थियो भन्ने कुरा यहाँबाट प्रष्ट हुन्छ होइन लक्ष्मण कुमारजी हुनुहुन्थ्यो हामीलाई सायद सर्लाहीबाट कल गर्नुहुन्थ्यो सधैँ होइन आज चाहिँ काठमाडौँबाट चाहिँ गाउँ फर्किँदैछु भन्दै हुनुहुन्थ्यो तपाईँ जुन अवस्थामा हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् होइन तर हामीलाई माया पनि गर्न नछोड्नुहोस् तपाईँ हाम्रो साथमा हुनुहुन्छ अनि तपाईँले हामीलाई कल गर्दै हुनुहुन्छ हामी खुसी छौँ र तपाईँ कसले सुन्दै हुनुहुन्छ कल गर्नुहोस् होइन हामी तपाईँलाई सहभागी गराउनका लागि त तयार छौँ सधैँ अनि तपाईँको विचार सुन्नमा तपाईँको विचार जब हामी सुन्छौँ होइन केही न केही नयाँ कुराहरू होइन सिकिराखेका हुन्छौँ एक अर्कामा त्यसैले सहभागी बन्नु होस् 4595 8 4 5 हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँका लागि खुल्ला छ हामी मर्निङ मोड्समा छौँ रेडियो सिटी एफएम 98.8 मेगाहर्जको तरङ्गबाट मर्निङ मोड्स हरेक साताको छ दिन होइन बिहान 7 बजेदेखि 8 बजेसम्म सोमबारदेखि शनिबारसम्म तपाईँले चाहिँ सुन्दै आइरहनु भएको छ र तपाईँको नियमित सहभागिता पनि रहँदै आइरहेको छ आज पनि सोही क्रम जारी नै छ मैले भनिरहेको छु 4595 8 4 5 हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँले कल गर्न सक्नुहुन्छ अनि आज चाहिँ हामी तपाईँको विचारमा सम्बन्धमा विश्वास महत्त्वपूर्ण हुन्छ कि प्रेम भन्ने शीर्षकमा कुराकानी गरिराखेका छौँ र विशेष गरेर धेरैजनाले विश्वास महत्त्वपूर्ण हुन्छ भन्नुभयो होइन, कतिले चाहिँ प्रेम महत्त्वपूर्ण हुन्छ पनि भन्नुभयो अनि कतिले चाहिँ दुइटै आवश्यक छ नि भन्ने कुरा पनि गर्नुभयो। जे होस् तपाईँले जुन विचार राख्नुभयो तपाईँलाई धन्यवाद छ। वास्तवमै प्रेमले चाहिँ सम्बन्धको सुरुवात गराउँछ भने विश्वासले चाहिँ टिकाउँछ, यो कुरा हामीले ख्याल गर्नुपर्छ। प्रेम सँगसँगै विश्वास हुन जरुरी छ। यतिखेर हामी गीत सुन्छौँ र गीत पश्चात छोटो विश्राम रहनेछ, त्यसपछि अन्तिम सेगमेन्ट बर्थडे सेगमेन्ट लिएर आउनेछु। रेडियो सिटी सुन्दै रहनुहोला।

0: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा स्वसहायकको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धरा जाने देव्री तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
3: बी नेपाली बाई नेपाली।
4: सम्पर्क फोन नम्बर 5568555
2: 5558555।

विश्रामपछि पुनः स्वागत छ। सुन्दै हुनुहुन्छ आफ्नो फोनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको प्रभातकालीन प्रस्तुति सुख मर्निङ मर्च र मर्निङ मर्चमा चाहिँ अनियरबाट म पासाङले साथ दिइरहेको छु भने मलाई टेक्निकल्ली शिवदाईले साथ दिइरहनु भएको छ। हामी दुईजनाको साथमा मर्निङ मोड्सको लगभग लगभग अन्त्यमा पनि आइपुगिसकेका छौँ। अब तेस्रो तथा अन्तिम सेगमेन्टतर्फ लागौँ। अबको सेगमेन्ट रहेको छ बर्थडे सेगमेन्ट।

आज जन्मदिन परेका सबैजनालाई शुभदाई, त्यस्तै गरेर म र हाम्रो सम्पूर्ण रेडियो सिटी परिवारको तर्फबाट धेरै धेरै शुभकामना छ। तपाईँले आफ्नो जन्मदिन आफ्नो परिवार आफन्तजनहरूसँग हर्षोल्लासका साथ मनाउनुहोला। यो अवसरमा तपाईँले सोच्नुभएका आँट्नुभएका सम्पूर्ण मनोकांक्षाहरू पूरा होउन्, यही नै शुभकामना। अनि अन्त्यमा फेरि पनि ह्याप्पी बर्थडे टु यु भन्छौँ। र अब तपाईँबाट छुट्टिने बेला पनि भइसकेको छ। अन्त्यमा आज हामीलाई कल गरेर साथ दिनुहुने जयालक्ष्मी श्रेष्ठ, सुन्दर कुमार परियार, घायल साक्य, ब्रह्मदेवजी, त्यस्तै गरेर लक्ष्मण कुमार यादव, सबैजनालाई धेरै धेरै धन्यवाद छ। त्यस्तै गरेर हामीलाई फ्रिक्वेन्सीमा 98.8 मेगाहर्ज सँगसँगै हाम्रो वेबसाइट www.radiocity.com.np तथा हाम्रो पात्रो र नेपाली पात्रो एपबाट सुनेर साथ दिनुहुने सबैलाई पनि धेरै धन्यवाद छ। र मलाई प्रविधिमा रहेर साथ दिनुहुने शिव दाईलाई पनि थ्याङ्क यू सो मच भन्दै अन्त्यमा एउटा गीत तपाईँको लागि छोड्दै म अर्को आइतबार है अर्को साता सुखद बिहानीमा भेट्ने वाचा गर्दै तपाईँबाट छुट्टिन्छु। हस्त, नमस्ते, शुभ दिन।

0: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
1: नमस्कार, म डाक्टर मीरा शाह, आहार विशेषज्ञ। खाना हाम्रो लागि अत्यावश्यक चिज हो। हामीले के खाने, कहिले खाने, कसरी खाने तथा कति खाने भन्ने कुरा एकदम महत्वपूर्ण विषय रहेको छ। हामी खाने कुरा खान नजारेर बिरामी भइरहेका छौँ। कतिपय अवस्थामा हामी नखाने चिजहरू जस्तै मैदाको, बट्टाको, जङ्क फुडहरू जुन हामीले पैसा तिरेर रोग निम्त्याइरहेका छौँ, त्यस्ता खालको खानेकुरा बन्द गर्नुपर्छ। त्यसलाई कहिलेकाहीँ अकेजनको रूपमा चाहिँ लिनुपर्ने हुन्छ। अहिले नेपालमा विभिन्न रोगहरू जस्तै डायबिटिज, हाई ब्लड गर्नुपर्छ, तनाव जीवन जिउनुपर्छ। धन्यवाद।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

नमस्कार, आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सुनिरहनु भएको छ। प्रस्तुति विचार मञ्चका साथमा म सुभाष रिसाल उपस्थित भएको छु। प्रस्तुति विचार मञ्च तपाईँले हरेक मंगलबार बिहान 8 बजेदेखि 9 बजेसम्म र यसको पुनः प्रसारण हरेक मंगलबार साँझ 7 बजेदेखि 8 बजेसम्म रेडियो सिटी एफएम 98.8 मेगाहर्ज

सँगसँगै www.radiocity.com.np बाट र हाम्रो पात्रो र नेपाली पात्रो एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। प्रस्तुति विचार मञ्चमा हामी विभिन्न विषयमा गफगाफ गर्छौँ, विभिन्न अतिथिहरू निम्त्याउँछौँ र उहाँहरूसँग कुराकानी गर्छौँ र आज हामीले कुराकानी गरेका छौँ बाल अधिकारका सम्बन्धमा। अब नेपालमा बाल अधिकारको अवस्थाको कुरा गर्ने हो भने हामीले विभिन्न ठाउँहरूमा बालबालिकाहरूलाई काम गरेकै देख्छौँ। निर्माण व्यवसायीहरूले पनि बालबालिकालाई काममा लगाउने गरेका छन्, होटल व्यवसायीहरूले पनि बालबालिकालाई काममा लगाउने गरेका छन्। ती कामहरू कतिपय जोखिमपूर्ण हुन्छन्, कतिपय चुनौतीपूर्ण हुन्छन् र कतिपय टाइममा चाहिँ कतिपय अवस्थामा चाहिँ बालबालिकाहरूले बिहानदेखि बेलुकासम्म काम गरिरहेको अवस्था पनि हामीले देख्छौँ। तर पनि हामी खासै चासो दिँदैनौँ किनभने हाम्रा घरका केटाकेटीहरू आनन्दले खान पढ्न पाएकै छन्, हामीलाई अरूको खासै त्यति मतलब हुँदैन। तर राज्यले हरेक बालबालिकालाई पढ्ने खाने खेल्ने कुद्ने अधिकार दिएको छ, तर पनि यो सम्बन्धमा हामी त्यति धेरै चासो राख्दैनौँ। तर पनि केही अभियन्ताहरू हुनुहुन्छ जसले चाहिँ सबै बालबालिकाहरूले एउटा सुन्दर भविष्य पाउनुपर्छ भनेर विभिन्न कामहरू गरिरहनु भएको छ, बालबालिकाको अधिकारका लागि लडिरहनु भएको छ। आज हामी तिनै अभियन्ताहरू मध्येको एक गौरी प्रधान सरसँग कुराकानी गर्छौँ, जसले बालबालिकाको अधिकारका क्षेत्रमा लामो समय काम गर्नुभएको छ र हरेक बालबालिकाले चाहिँ आफ्नो सुनौलो भविष्य बनाउने एउटा आधार पाउनुपर्छ भनेर काम गरिरहनु भएको छ। आज हामी उहाँसँग कुराकानी गर्छौँ र बालबालिकाको अधिकारका बारेमा बुझ्छौँ, नेपालमा त्यसको अवस्था के छ भन्ने बारेमा बुझ्छौँ र हामी सबैजना बालबालिकाको अधिकारका लागि किन सचेत हुनुपर्छ भन्ने कुरा पनि बुझ्छौँ। हामी उहाँसँगको कुराकानी प्रस्तुत गर्ने नै छौँ, अहिलेका लागि ब्रेकमा जान्छौँ र त्यस पछाडि उपस्थित हुने नै छौँ।

0: प्रमुख डिपार्टमेंट स्टोर मार्ट र मिनी मार्ट मा पनि उपलब्ध छ।
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लौ किन नि, के भयो सन्चो भएन?
0: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्ते, म डाक्टर नवीन पोखरेल, ग्यास्ट्रो सर्जन। यहाँहरूलाई चाहिँ यदि ग्यास्ट्राइटिस, ग्यास्ट्रिकको समस्या छ भने यसका लक्षणहरू चाहिँ माथिल्लो पेट दुख्ने अनि खान सक्छ, अल्सर हुन सक्ने र अरू समस्याहरू पनि आउन सक्छ। र यस्तो ग्यास्ट्राइटिसको समस्या यदि देखिएको खण्डमा चाहिँ तुरुन्तै स्वास्थ्य परामर्श लिने र चाहिँ त्यसको उपचारमा लाग्ने, त्यसको लागि चाहिँ यदि दोहोरिएर फेरि भयो भने चाहिँ इन्डोस्कोपी पनि गराउनु पर्ने हुनसक्छ।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: mesela. Aynı
1: Fonla biraz
2: सवारी साधन ड्राइभ गर्दा मोबाइल फोनको प्रयोग नगरौँ। यदि प्रयोग गर्ने परेमा सवारी साधन साइड लगाऊ।
3: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: नमस्कार, म नवीन श्रेष्ठ, वरिष्ठ औषधि विज्ञ, सिनियर फार्मासिस्ट। बिरामी भएपछि रोग निको हुनको लागि हामी औषधि सेवन गर्ने गर्दछौँ। उपचारको क्रममा औषधिको आफ्नो सेवन तथा प्रयोग विधि हुने गर्दछन्। औषधिको विवेकपूर्ण तरिकाले प्रयोग नगर्दा नकारात्मक असर पर्ने गर्दछ। त्यसैले औषधि सेवन गर्दा सधैँ चिकित्सकको परामर्शमा मात्रै गर्ने गरौँ। आफै अनुमानको भरमा औषधि किनेर सेवन चाहिँ नगरौँ। साथै औषधि सेवन गर्दा चिकित्सकले भनेको मात्रा, भनेको समय, अवधि, सम्म र सेवन तरिका अनुसार सेवन चाहिँ गरौँ। एन्टिबायोटिक औषधि बिचैमा छोड्ने या अनियमित तरिकाले सेवन गर्ने नगरौँ। धन्यवाद।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: City 98.8.
1: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
2: Vianet, all good sampanna internet. Sampark number 01-597-0444 or 98-010-46410.
3: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
4: के तपाईँलाई थाहा छ, एउटा प्लास्टिकको झोला बढीमा दुई पटक मात्र प्रयोगमा आउँछ र कुहिन भने सयौं वर्ष लाग्दछ। त्यसैले आजबाट बजार जाँदा पर्स सँगसँगै कपडाको झोला छुट्यो होला भनेर विचार गर्ने कि।
3: यो जनचेतनाको सन्देश क्लिन अप नेपाल र रेडियो सिटी एफएम को सहकार्यमा बनाइएको हो।
5: Welcome to Sister Tailoring.
6: Ready made ya shooting shirt is. Malai track shoots are you?
7: Wow. Malai frock.
8: Malai pani suit.
9: Wow.
10: Ani malai

0: अहिले बिहानको 11 बजे समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्ते, म डाक्टर नवीन पोखरेल, ग्यास्ट्रो सर्जन। यदि यहाँहरूलाई माथिल्लो पेट दुखिरहेको छ दाहिनेपट्टि भने यो चाहिँ ग्यास्ट्राइटिस भनेर नबस्नु होला। यसमा चाहिँ कहिलेकाहीँ पित्तथैलीमा पत्थरी भएर पनि हुनसक्छ र चाहिँ यो चाहिँ धेरैजसो चिल्लो कुरा खाइसकेपछि बढ्ता दुख्ने गर्छ र पछाडि ठ्याक्क दाहिनेपट्टिको पछाडिपट्टि पनि दुख्न सक्छ। त्यस्तो भएको खण्डमा चाहिँ तुरन्त स्वास्थ्य परामर्श गरेर भिडियो एक्सरे पनि गराउनुपर्ने हुनसक्छ।
4: जनहितका लागि रेडियो सिटी FM 98.8 को अनुरोध

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: प्रमुख डिपार्टमेंट स्टोर मार्ट र मिनी मार्ट मा पनि उपलब्ध छ।
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 53 68 555
4: 53 68 555।

हामी सुनाइरहेका छौ यो समयमा आधुनिक गीतहरू सुन्दै रहनुहोला। आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज गीतहरू प्रस्तुत गर्ने क्रम फेरि पनि अघि बढ्दैछ।

सधैँ सुनाइरहेका छौ यो समयमा आधुनिक गीतहरू सुन्दै रहनुहोला। आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज गीतहरू प्रस्तुत गर्ने क्रम फेरि पनि अघि बढ्दैछ।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

हामी सुनाइरहेका छौ यो समयमा आधुनिक गीतहरू सुन्दै रहनुहोला आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज गीतहरू प्रस्तुत गर्ने क्रम फेरि पनि अघि बढ्दैछ।

0: सुन्नुहोस् त, आज तपाईँले औषधि खानुभयो? खानु भएको छैन भने टाइममै खाइहाल्नुहोस्। याद राख्नुहोस्, औषधि डाक्टरको सल्लाहमा मात्र सेवन गर्नुहोस्।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: उपभोग
1: वा उपयोग गरिसकेपछि सामानहरू बाटोमा जथाभावी फ्याँक्ने गर्नाले हाम्रो टोल सहरको सौन्दर्य गुम्दछ। यसैले डस्टबिन भए डस्टबिनमा, नभए घरमै लगी फोहोरको व्यवस्थापन गरौं।
2: रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: फोन लागिरहेको छैन. सवारी साधन ड्राइभ गर्दा मोबाइल फोनको प्रयोग नगरौँ. यदि प्रयोग गर्ने परेमा सवारी साधन साइड लगाऊ.
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध.

0: उत्कृष्ट एवं विस्तारित
1: मत ढले ढले ढले ढले ढले ढले ढले
2: होइन अब त ठुलै पो आयो त आज फेरि को लड्यो
1: कुन त म्याम लड्नु भयो नि कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो
2: अनि यस्तो कमर्सल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन त म्याम
1: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त
2: सरलाई उहिलेदेखि भनिरहेको छु V1 को कुर्सी ल्याउनुहोस् यो सबै कुर्सी फाल्नुहोस् भनेर मान्ने होइन
1: V1
2: हो त V1 नि ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ
1: 4 वर्षसम्म ढुक्कै टिक्छ
2: हजुर अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष न पाङ्रा टुट्ने न सर्भिसको चिन्ता V1 भन्दा अरू कुर्सी कुन छ विभिन्न आकर्षक डिजाइनमा अत्यधिक बलियो अनि भर पर्दो जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस् V1 ढुक्क 4 वर्ष

अहिलेको लागि मित्रहरू आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यतिर हामी आइसकेका छौं र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृंखलाहरू जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।

0: हामी हात खुट्टा दुख्ने, जोर्नीहरू दुख्ने, अनि बिहान उठ्दाखेरि हात खुट्टाहरू कक्रक्क भएर बस्ने, सुन्निने, रातो भएर आउने, अथवा कम्मर दुख्ने, त्यस्तो कुनै समस्या देखियो भने धेरै दिनदेखि यो समस्या चाहिँ निर्मूल नै नभएको र औषधि खाँदाखेरि पनि यसले धेरै दुःख दिइरहेको त्यस्तो कुनै समस्या छ भने नजिकको सम्बन्धित डाक्टरकोमा गएर एकपल्ट देखाउन म सल्लाह दिन चाहन्छु।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

नमस्ते मित्रहरू, यहाँहरू सुनिरहनु भएको छ रेडियो सिटी एफएम 98.8 र अब करिब एक घण्टाको लागि हामी सुनाउँदैछौ विभिन्न हिन्दी फिल्मी गीतहरू।

0: Radio City 98.8.
1: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
2: लाइएन.
1: किन, मन नपरेर हो?
2: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर.
1: ए, त्यसो भए जानुहोस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा. तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ. अब प्रसङ्ग बदलौ.
2: प्रसङ्ग होइन, आजलाई यतिमै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन.
3: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल, बाङ्गेमुडा, मास्के चोक भित्र.
4: फोन नम्बर 01-5326-397, 01-5326-397.

आफ्नोपनको आवाज सुने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 ट्युन इन गरिरहनु भएको छ भने तपाईँहरू माझ हामी सुनाइरहेका सौहार्दपूर्ण गीतहरू यो क्रम फेरि पनि अघि बढ्दछ यो गीतबाट।

आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 ट्युन इन गरिरहनु भएको छ भने तपाईँहरू माझ हामी सुनाइरहेका छौँ हिन्दी फिल्मी गीतहरू। यो क्रम फेरि पनि अघि बढ्दछ यो गीतबाट।

0: Radio City,
1: Radio 98.8.
2: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
3: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
2: बी नेपाली बाई नेपाली।
4: सम्पर्क फोन नम्बर 53685555
5: 53685555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 90.8 ट्युनिङ गरिरहनु भएको छ भने तपाईँहरू माझ हामी सुनाइरहेका सौ हिन्दी फिल्मी गीतहरू यो क्रम फेरि पनि अघि बढ्दछ यो गीतबाट।

आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 90.8 ट्युनिङ गरिरहनु भएको छ भने तपाईँहरू माझ हामी सुनाइरहेका सौ हिन्दी फिल्मी गीतहरू यो क्रम फेरि पनि अघि बढ्दछ यो गीतबाट।

यस्तै कथाहरू वाचन गर्न म रूपा विमल रहनेछु हरेक मंगलबार साँझ 6 बजे। प्रस्तुति कथा पछिको कथाको साथमा मात्र तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मा। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, कथा पछिको कथा मंगलबार साँझ 6 बजे आइजाला।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

हिन्दी फिल्मी गीतहरू सुनाउने क्रमको अन्त्यमा हामी आइपुगेका छौँ र अब राख्दैछौँ अहिलेको लागि यो अन्तिम गीत र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 90.8।

0: दिउँसोको एक बजो समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म डाक्टर मीरा शाह आहार विशेषज्ञ। खाना हाम्रो लागि अत्यावश्यक चिज हो। हामीले के खाने, कहिले खाने, कसरी खाने तथा कति खाने भन्ने कुरा एकदम महत्वपूर्ण विषय रहेको छ। हामी खानेकुरा खान नजारेर बिरामी भइरहेका छौँ। कतिपय अवस्थामा हामी नखाने चिजहरू जस्तै मैदाको, बट्टाको, जङ्क फुडहरू जुन हामीले

यो हो आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8। अब प्रस्तुत छ शब्द सङ्गालो। शब्द सङ्गालोमा आज एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू यहाँहरूलाई सुनाउनेछौँ। यस क्रमको यो पहिलो साङ्गीतिक कोशेली यहाँकै लागि रहेको छ शब्द सङ्गालोमा।

0: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
1: लाइएन।
0: किन, मन नपरेर हो?
1: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर।
0: ए, त्यसो भए जानुहोस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौँ।
1: प्रसङ्ग होइन, आजलाई यति मै रोकौँ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
2: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल, बाङ्गेमुडा, मास्के।

0: भित्र फोन नम्बर 01-5326-397 01-5326-397
1: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
2: Vianet, all good sampanna internet. Samparka number 01-5970-444 or 98-010-46410.
3: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
4: फोहोर व्यवस्थापनमा सबैको बराबर भूमिका हुन्छ। आफ्नो भूमिका निभाऊ, फोहोरको स्रोतमा नै वर्गीकरण गरौं, जथाभावी फोहोर नफालौ र स्वस्थ वातावरणमा आफू पनि बाँचौ र अरूलाई पनि बाँच्न दिऊ।
3: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरु बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रेतर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: रेडियो सिटी एफएम 98.8
1: रेडियो सिटी एफएम 98.8 को प्रस्तुति शब्द संगालो सुनिरहनु भएको छ। शब्द संगालोमा आज एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू सुनाइरहेका छौं। यो क्रम जारी नै छ, सुन्दै रहनुहोस्। आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ। सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: साबुन पानीले हात धुने बानी बसालो।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: रेडियो सिटी एफएम 98.8
1: शब्द सङ्गालोको साथमा हुनुहुन्छ तपाईँहरू यतिखेर रेडियो सिटी एफएम 98.8 को प्रस्तुति. आज हामीले शब्द सङ्गालोमा एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू सुनाइरहेका छौं. यो क्रम जारी नै छ. सुन्दै रहनुहोस् शब्द सङ्गालो.

रेडियो सिटीएफएम 98.8 को प्रस्तुति शब्द संगालो सुनिरहनु भएको छ। शब्द संगालोमा आज एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू सुनाइरहेका छौं। यो क्रम जारी नै छ, सुन्दै रहनुहोस्। आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटीएफएम 98.8।

सुख दुख जे होस् त्यो सबै जिन्दगीको उपहार हो। उपहारका यिनै पाताहरू समेटिएको आत्मीय प्रस्तुति जिन्दगीका आयामहरू केवल रेडियो सिटी 98.8 प्रत्येक बुधबार साँझ 7 बजेपछि जिन्दगीका आयाम।

0: रेडियो सिटी एफएम 98.8
1: आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 को तरङ्गमा शब्द सङ्गालो सुनिरहनु भएको छ। समय सकिन लागेको छ शब्द सङ्गालोको, त्यसैले रेडियो सिटी एफएम 98.8 को सँगै रहनला। अहिलेलाई भन्नुहुन्छ भने शब्द सङ्गालोमा आजका एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको यो अन्तिम गीत रहेको छ। सुन्दै रहनुहोस् आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

0: अहिले दिउँसोको 2 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक।

0: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
1: नमस्ते, म डाक्टर प्रयुष शर्मा, म बाथरोग विशेषज्ञको रूपमा कार्यरत छु। नेपालमा अहिले बाथरोगको बिरामीहरू निकै नै देखिएको छ। बाथरोगको चाहिँ लक्षण भनेको कसैलाई पनि यो सिजन चेन्ज हुने बेलामा अनि हात खुट्टा दुख्ने, जोर्नीहरू दुख्ने, अनि बिहान उठ्दाखेरि हात खुट्टाहरू कक्रक्क भएर बस्ने, सुन्निने, रातो भएर आउने, अथवा कम्मर दुख्ने, त्यस्तो कुनै समस्या देखियो भने धेरै दिनदेखि यो समस्या चाहिँ निर्मूल नै नभएको र औषधि खाँदाखेरि पनि यसले धेरै दुःख दिइरहेको, त्यस्तो कुनै समस्या छ भने नजिकको सम्बन्धित डाक्टरकोमा गएर एकपल्ट देखाउन म सल्लाह दिन चाहन्छु।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: मित्रहरू, अब करिब एक घन्टासम्म तपाईँहरूले आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटिएफएम 98.8 सुन्न सक्नुहुनेछ नेपाली चलचित्रका गीतहरू।
1: This program is brought to you by
2: Shrestha Tailoring Center, Bagh Bazar, Tachabahil Chowk.

0: रेडियो सिटी 98.8
1: बानु, तपाईँ सपिङ गर्न जान लाग्नु भएको? आज हामी श्रेष्ठ टेलरिङ सेन्टरमा सपिङ गर्न जाने है।
2: श्रेष्ठ टेलरिङ सेन्टर रे? होइन, तिमीले कसरी थाहा पायौ रवि?
1: कसरी भने, ड्याडीले मलाई श्रेष्ठ टेलरिङमा मेरो लागि बर्थडे गिफ्ट र ड्रेस अनि ड्याडीको लागि सुट पनि त्यही किन्ने भन्नुभएको छ।
2: हो, उसो भए छिटो हिँड त, ड्याडी आइसक्नु भयो होला।
3: हजुर, श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार। सम्पूर्ण रूपमा जेन्ट्स एन्ड लेडिज तयारी पोसाकहरू, वैदेशिक गुणस्तरीय ब्युटी कस्मेटिक सामानहरू, घडी, युवा युवती र बच्चाहरूको लागि पनि चाहिने विभिन्न सामानहरू सुपथ मूल्यमा उपलब्ध छ। श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चावहिल काठमाडौँ। तपाईँलाई पार्किङको पनि सुविधा छ।

0: प्रमुख डिपार्टमेंट स्टोर मार्ट र मिनी मार्ट मा पनि उपलब्ध छ।
1: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
2: लाइएन।
1: किन, मन नपरेर हो?
2: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर।
1: ए, त्यसो भए जानुहोस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ।
2: प्रसङ्ग होइन, आजलाई यति मै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
3: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
4: फोन नम्बर 01-5326-397, 01-5326-397।
5: बच्चाहरूको लागि लुगा किन्थ्यो, घरको सामान पनि कति किन्न बाँकी छ, कहाँ जाने होला?
6: श्रेष्ठ टेलरिङ जाउँ न।
5: के त्यहाँबाट चाहिँ सुट ल्याउनु? मैले
6: श्रेष्ठ टेलरिङ भन्ने बित्तिकै खालि सुट मात्र सम्झिन्छौ? श्रेष्ठ टेलरिङमा त जसको लागि जे सामान पनि पाइन्छ।
5: ए हो र,
7: श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौ नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार तचाबेन चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार तचाबहिन्चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार टचाबेन चोक।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरू
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेको
3: सवारी साधन ड्राइभ गर्दा मोबाइल फोनको प्रयोग नगरौ यदि प्रयोग गर्ने गरेमा सवारी साधन साइड लगाऊ
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: You are looking so handsome. कस्तो राम्रो देखे तिमलाई.
1: श्रेष्ठ टेलरिङको सुट फर द म्याडम. श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाबहिल चोक.

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार तचाबहिन्चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार तचाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार तचाबहिचोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.1 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार तचाबहिचोक।

0: Radio City 98.8.
1: You are looking so handsome. Kasto ramro dekhe timlai.
2: Shrestha Tailoring ko suit hani ta madam.
3: Shrestha Tailoring Center, Bagh Bazar, Chawani Chowk.
4: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
5: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
4: बी नेपाली बाई नेपाली।
6: सम्पर्क फोन नम्बर 5558555
7: 5558555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम अलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी दिखो।
3: बच्चाहरूको लागि लुगा किन्थ्यो, घरको सामान पनि कति किन्न बाँकी छ, कहाँ जाने होला।
4: श्रेष्ठ टेलरिङ जाउँ न।
3: के त्यहाँबाट सुट ल्याउनु? मैले
4: श्रेष्ठ टेलरिङ भन्ने बित्तिकै खालि सुट मात्र सम्झिन्छौ? श्रेष्ठ टेलरिङमा त जसको लागि जे सामान पनि पाइन्छ।
3: ए हो र,
5: श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चाबहिल चोक।

0: अहिलेको लागि मित्रहरू, नेपाली चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा राख्दैछौ यो गीत, र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।
1: This program is brought to you by
2: Shrestha Tailoring Center, Bagbazar, Tachabahil Chowk।

0: प्रत्येक दिउँसोको 3 बजे समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्राइज

0: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
1: नमस्कार, म डाक्टर सोन्सी गोङ्गल, बाल रोग विशेषज्ञ। बाल बालिकालाई धेरै असर गर्ने रोगहरू मध्ये निमोनिया पनि एक हो र यसका लक्षणहरू ज्वरो र खोकीका साथ साथ बच्चाले छिटो छिटो सास फेर्ने, कोखा हान्ने, घ्यार घ्यार गर्ने, निलो भएर जाने। यदि बाल बालिकामा यस्तो लक्षण देखिएमा तुरन्त चिकित्सकको परामर्श लिनु हुन अनुरोध गर्दछु। धन्यवाद।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: So yummy. Crunchy, crunchy, crunchy chocolate. Mile rakha man bhari garo masti.
1: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट खजुरीको चोको चोको मात्र रु 10 मा
2: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।

आफ्नोपनको आवाज सुने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 ट्युन इन गरिरहनु भएको छ भने तपाईँहरू माझ हामी सुनाइरहेका छौँ हिन्दी फिल्मी गीतहरू। यो क्रम फेरि पनि अघि बढ्दछ यो गीतबाट।

0: बुझिस, आज त मैले ट्राफिकलाई क्या झुकाएँ नि।
1: ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
3: बी नेपाली बाई नेपाली।
4: सम्पर्क फोन नम्बर 5568555
2: 5558555।

आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 90.8 ट्युन इन गरिरहनु भएको छ भने तपाईँहरू माझ हामी सुनाइरहेका छौँ हिन्दी फिल्मी गीतहरू। यो क्रम फेरि पनि अघि बढ्दछ यो गीतबाट।

0: विचार मञ्च, सबै विचारहरू अटाउने, सबैको विचार सुनाउने प्रस्तुति विचार मञ्च।
1: हामी त कस्तो हो भने सरकारको लागि सहकारी पनि गर्ने हो, साझेदारी पनि गर्ने हो, अनि खबरदारी पनि गर्ने हो नि त। यो त नागरिक समाजको भूमिका नै हो। खबरदारी गर्यो भने उहाँहरूलाई चित्त दुख्छ, होइन, एकदम प्रशंसा सह गर्यो भने आहा भन्छ। अब वास्तवमा राज्यले खबरदारी र साझेदारी गर्ने जुन संस्थाहरू हो तिनीहरूलाई नजिकमा ल्याउनु पर्छ।
2: हरेक मंगलबार बिहान 8 बजेदेखि 9 बजेसम्म र पुनः प्रसारण हरेक मंगलबार साँझ 7 बजेदेखि 8 बजेसम्म
3: मात्र रेडियो सिटी एफएम 98.8 मा।
1: हाम्रो देशको माटो, पहाडी माटो भनेको संसारको सबभन्दा यङ माउन्टेन हो, कमजोर छ, अलिकति खोसिँदाखेरि पनि पहिरो जान्छ, होइन। त्यो सबै हिसाबले गर्दाखेरि भौतिक पूर्वाधार या आर्थिक विकास, सामाजिक विकास र पर्यावरणीय संरक्षणका कुराहरू चाहिँ सँगसँगै लगेन भने कुनै पनि देश विकास हुँदैन।
3: प्रस्तुति विचार मञ्च,
2: म सुभाष रिसालको साथमा
0: यस प्रस्तुतिका प्रायोजक

आफ्नोपनको आवाज सुने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 ट्युन इन गरिरहनु भएको छ भने तपाईँहरू माझ हामी सुनाइरहेका छौँ हिन्दी फिल्मी गीतहरू। यो क्रम फेरि पनि अघि बढ्दछ यो गीतबाट।

सुख दुख जे होस् त्यो सबै जिन्दगीको उपहार हो। उपहारका यिनै पाताहरू समेटिएको आत्मीय प्रस्तुति जिन्दगीका आयामहरू केवल रेडियो सिटी 98.8 मा प्रत्येक बुधबार साँझ 7 बजेपछि जिन्दगीका आयामहरू।

0: सम्पूर्ण ब्याङ्किङ कारोबारको लागि माछापुच्छ्रे ब्याङ्क जाउँ।
1: माछापुच्छ्रे ब्याङ्क लिमिटेड, सबल, उत्कृष्ट एवं विस्तारित।
2: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
3: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
2: नेपाली चाड पर्व तथा स्वसहायकको विस्तृत विवरण,
3: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
2: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
4: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
5: लाएन।
4: किन, मन नपरेर हो?
5: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर।
4: ए, त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा। तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौं।
5: प्रसङ्ग होइन, आजलाई यतिमै रोकौं पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
6: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
7: फोन नम्बर 01-5326-397, 01-5326-397।

हिन्दी फिल्मी गीतहरू सुनाउने क्रमको अन्त्यमा हामी आइपुगेका छौँ र अब राख्दैछौँ अहिलेको लागि यो अन्तिम गीत र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 90.8।

0: समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म डाक्टर सोन्सी गोङ्गल, बाल रोग विशेषज्ञ। बाल बालिकालाई धेरै असर गर्ने रोगहरू मध्ये निमोनिया पनि एक हो र यसका लक्षणहरू ज्वरो र खोकीका साथ साथ बच्चाले छिटो छिटो सास फेर्ने, कोखा हान्ने, घ्यार घ्यार गर्ने, निलो भएर जाने। यदि बाल बालिकामा यस्तो लक्षण देखिएमा तुरन्त चिकित्सकको परामर्श लिनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकार आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू सुन्दै रहनुहोस् आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

0: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
1: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसीको

तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकारको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू सुन्दै रहनुहोस् आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौ, सम्भावित दुर्घटनाबाट बचौ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देव्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकारको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू सुन्दै रहनुहोस् आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला माथि हुने हिंसा तथा सबै प्रकारका विभेदको खुलेरै विरोध गरौं।
0: महिला अधिकार हनन भएमा नजिकको प्रहरी कार्यालय, स्थानीय निकाय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवाधिकार आयोग तथा अदालतमा उजुरी गरौं।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकार आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू सुन्दै रहनुहोस् आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

प्रतिबिम्ब हो हर घटना परिघटनाको, कथा परिदृश्य हो हर रीति कुरीतिको, कथा परिकल्पना हो हर सचेतन मस्तिष्कको।

यस्तै कथाहरू वाचन गर्न म रूपा विमल रहने छु हरेक मंगलबार साँझ 6 बजे। प्रस्तुति कथा पछिको कथाको साथमा मात्र तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मा। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, कथा पछिको कथा मंगलबार साँझ 6 बजे आइजाला।

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ। बुहारी चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा
2: पर्दैन आमा
1: पर्दैन रे बर्बादै पानी भई अब ढुङ्गा कुर्का सबै खुवाउने भई
2: खाएर त हेर्नुहोस् एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन।
3: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने एक गेडा अन्न पनि खेर नजाने मिसाउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको
1: बुहारी बिस्तारै तयार हो है मेरी बुहारी पो हौ त
3: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस

तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकार आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.1 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू सुन्दै रहनुहोस् आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.1।

0: समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म डाक्टर परिमल कोइराला, वरिष्ठ फिजिसियन। आज म यहाँहरूलाई उच्च रक्तचापको लक्षणहरूको बारेमा कुरा गर्न गइरहेको छु। जस्तो कि सामान्य रूपमा टाउको दुख्ने, जिगाटा लाग्ने, नाकबाट रगत बग्ने, त्यस्तै गरेर अब अन्य चाहिँ कम्प्लिकेसन जस्तै अब प्यारालाइसिसका लक्षणहरू, त्यस्तै गरेर हातखुट्टा झमझम गर्नेदेखि लिएर कसै कसैको चाहिँ आँखा भिजनमा प्रब्लमहरू आउने, यही चाहिँ सामान्य रूपमा ब्लड प्रेसरका लक्षणहरू हुन्। तर धेरै जसो समयमा ब्लड प्रेसरले कुनै पनि लक्षण नदेखाउने हुँदाखेरि नर्मल मान्छेले पनि कमसे कम 6 महिनामा 1 वर्षमा नियमित रूपमा ब्लड प्रेसर चेक जाँच गरेर आफ्नो ब्लड प्रेसरको स्थिति के छ भनेर नियमित रूपमा जाँच गरेर थाहा पाइराख्नु चाहिँ राम्रो हुन्छ। हस्, नमस्कार, धन्यवाद।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

मित्रहरू, अब करिब एक घन्टासम्म तपाईँहरूले आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मा सुन्न सक्नुहुनेछ नेपाली।

0: उत्कृष्ट एवं विस्तारित। अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क फोन नम्बर 53 68 555
1: 53 68 555।

ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
1: लाइएन।
0: किन, मन नपरेर हो?
1: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर।
0: ए, त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ।
1: प्रसङ्ग होइन, आजलाई यति मेरो हो पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
2: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
3: फोन नम्बर 01-5326-397, 01-5326-397।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदै छु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: Radio City FM 98.8.

त्यस्तै कथाहरू वाचन गर्न म रूपा विमल रहनेछु हरेक मङ्गलबार साँझ 6 बजे। प्रस्तुति कथा पछिको कथाको साथमा मात्र तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मा। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, कथा पछिको कथा मङ्गलबार साँझ 6 बजे आइजाला।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

त्यसैले तपाईँको रक्तदानले नै कसैले पाउनेछ जीवनदान। तपाईँले नै सुरुवात गर्न सक्नुहुन्छ यस समस्याको समाधान गर्न। रक्तदान सुरुवात तपाईँबाट।

अहिलेको लागि मित्रहरू, नेपाली चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा राख्दैछौँ यो गीत, र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।

0: 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
1: नमस्कार, म डाक्टर परिमल कोइराला, वरिष्ठ फिजिसियन। आज म यहाँहरूलाई उच्च रक्तचापको लक्षणहरूको बारेमा कुरा गर्न गइरहेको छु। जस्तो कि सामान्य रूपमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, नाकबाट रगत बग्ने, त्यस्तै गरेर अब अन्य चाहिँ कम्प्लिकेसन जस्तै अब प्यारालाइसिसका लक्षणहरू, त्यस्तै गरेर हातखुट्टा झमझम गर्नेदेखि लिएर कसै कसैको चाहिँ आँखा भिजनमा प्रब्लमहरू आउने, यी चाहिँ सामान्य रूपमा ब्लड प्रेसरका लक्षणहरू हुन्। तर धेरै जसो समयमा ब्लड प्रेसरले कुनै पनि लक्षण नदेखाउने हुँदाखेरि नर्मल मान्छेले पनि कमसे कम 6 महिनामा 1 वर्षमा नियमित रूपमा ब्लड प्रेसर चेक जाँच गरेर आफ्नो ब्लड प्रेसरको स्थिति के छ भनेर नियमित रूपमा जाँच गरेर थाहा पाइराख्नु चाहिँ राम्रो हुन्छ। हस्, नमस्कार, धन्यवाद।
2: जनहितका लागि रेडियो सिटी FM 98.8 को अनुरोध।

अभिवादन युवा वा चिरूपा विमलको आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 को तरंगमा कथा पछिको कथा लिएर आएकी छु। कथा पछिको कथालाई यहाँहरूले हरेक मंगलबार साँझ 6 बजेबाट 7 बजेसम्म र हरेक बिहिबार पुनः प्रसारण दिनको 1 बजेबाट 2 बजेसम्म रेडियो सिटी एफएम 98.8 को तरंगमा सुन्न सक्नुहुन्छ। आज कथा पछिको कथामा तपाईहरूको लागि माया शीर्षकको कथा लिएर आएकी छु। यो कथाको कथाकार हुनुहुन्छ प्रभा पोखरेल स्वेलसा र यो कथालाई मैले साभार गरेकी छु साहित्य संग्रहालयबाट। अहिलेको लागि आउनुहोस्, हामी एउटा गीत सुन्छौ। यो गीतलाई स्वरबद्ध गर्नुभएको छ सुनितिले। यो गीत सुनौ, त्यसपछि पालो व्यापारिक विश्रामको रहनेछ। विश्राम पश्चात कथालाई सुनाउनको निमित्त म अवश्य पनि आउने नै छु। रेडियो सिटी एफएम 98.8 को साथै रहनुहोला।

0: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
1: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देव्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसीको
0: सवारी साधन ड्राइभ गर्दा मोबाइल फोनको प्रयोग नगरौँ। यदि प्रयोग गर्ने परेमा सवारी साधन साइड लगाऊ।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।
2: रेडियो सिटी एफएम 98.8

यहाँहरूलाई स्वागत छ कथा पछिको कथामा। रेडियो सिटी एफएम 98.8 को तरंगमा प्रस्तुत हुने कथा पछिको कथामा आज तपाईहरूलाई सुनाउँदैछु माया शीर्षकको कथा। यो कथाको कथाकार हुनुहुन्छ प्रभा पोखरेल स्वेसा। होस्टेलको झ्यालबाट बाहिर हेरिरहेकी छ। सिमसिम पानी, यो ऋतु अनि बाहिरको बेमौसमी फूलहरू हल्का चिसो चिसोले आनन्दको अनुभूति दिइरहेछ। ऊ आफैलाई अंगालो मार्छे अनि आँखा चिम्म गर्दै एक खुल मानिसहरू बसिरहेको चिया पसललाई हेर्छे। आ, मान्छेका मगजै तात्ने गरी चर्केको घाम भन्दा त यो चियाको चुस्कीमा पनि आनन्द आउने चिसो नै स्वर्ग नि आफै सोच्छे। उसका नजरहरू बाटोका एक खुल केटाहरूतिर लाग्छ। मल्याङ मल्याङ कान थाप्दै सुन्छे। पातलो पातलो शरीर तर फुकेको छाती, गोरो अग्लो चस्मा लगाएर भलाद्मी जस्तो देखिएको। फेरि सोच्छे, यो चस्मा चाहिँ उदण्ड मान्छेलाई पनि भलाद्मी जै देखिने साधन हो कि कसो? उमेर त्यस्तै 20-22 हुँदो हो। उसको नजर उसमै अड्किरहे। ओहो, हाउभाउ पनि कस्तो दुरुस्तै। उसलाई बाल्यकालमा देखेको अनि घण्टौ लुकी लुकी हेरेको करणको याद आयो। करण उसको बुबाको साथीको छोरा अनि ऊ र करण गाउँको एउटै विद्यालयका विद्यार्थी। तर उमेरमा 5-6 वर्ष जेठो करण अनि कक्षा पनि फरक। उषा नि कक्षा 4 की फुच्ची अनि करण अग्लो झुङ्गाको रेखी बस्न थालेको 9 कक्षाको छात्र। खै किन किन उसलाई करण राम्रो लाग्थ्यो। कहिले कक्षा कोठाबाट लुकेर बाहिर चिहाउँथे अनि टुलु टुलु हेरिरहन्थे। कहिले शिक्षकले पढाउँदा पढाउँदै चोर आँखाले सुटुक्क बाहिर हेर्दै बस्थे। करणलाई बाहिर देख्दा उसलाई हेरिरहन मन लाग्थ्यो। उसलाई सानैदेखि कविता लेख्न मन पर्थ्यो। सुनिरहनु भएको छ कथा पछिको कथा। आजको कथाको शीर्षक रहेको छ माया। यो कथा एकैछिनपछि फेरि सुनाउने नै छु तपाईँहरूलाई। अहिलेको लागि यहाँहरूकै निमित्त रहेको छ यो गीत, र यो गीतलाई स्वरबद्ध गर्नुभएको छ प्रमोद खडेलले।

खरेलको स्वरमा गुन्जिएको यो गीतपछि फेरि पनि स्वागत गरे सुनिरहनु भएको छ कथा पछिको कथा र आजको कथा पछिको कथाको शीर्षक रहेको छ माया र यो कथाको कथाकार हुनुहुन्छ प्रभा पोखरेल स्वेसा। कथा अघि बढाउँदैछु। करणलाई मनको कुनामा लुकी राखेको पाउँदा उसलाई अचम्म लाग्थ्यो। हरि आफ्नै मन बुझ्न र छुट्याउन नसक्ने मान्छेको बच्चा माया पिरतीका कविता र गीत लेख्ने गर्थे। उसको मानस पटलमा झुलुक्क उदाउँथ्यो फेरि करण। माया भनेको के होला ऊ मनमा नै सोच्थे। माया भनेको माया हो नि, मलाई सबैले कति बाठी भन्छन्, मलाई त्यति नै थाहा छैन र मामु बाबाले मलाई कति माया गर्नुहुन्छ नि, अनि मलाई नि उहाँहरूको असाध्यै माया लाग्छ नि, त्यस्तै त हो नि माया। अनि मलाई करणलाई किन हेरिरहन मन लागेको होला। ऊ फेरि एकछिन गम्थी। राम्रो लागेर नि, यसमा के सोचिरहनु पर्यो र। अनि खेल्न पुग्थे बर पिपलको छारीमा, कहिले आँप टिपेर खाँदै त कहिले किम्बु कता पाकेको छ भनी चाहर्दै, गाउँको विद्यालय अनि विद्यालयमा सबैजनालाई पानी पिउन बनाइएको एउटै धारा। एक दिन टिफिनमा कबड्डी खेल्दा खेल्दै गीताले लडाइदिए। अलिक परतिर सानो खाल्डो रहेछ। खाल्डोमा जमेको हिलोले जामा फोहोर भयो नि। ला पख, म पखालेर आउँछु, पानी पनि पिउँछु। उदगोरेर धारामा पुगी। कुहिनामा घाउ भएछ, आऊ अफिस जाऊ, म डेटोल लगाइदिन्छु। पुलुक्क हेरी करण, कहिल्यै नबोलेकी तर हरेक दिन नबिराई हेरेको मान्छे, कति बेला कति बेला अनुहार रातो भएछ। उसलाई त्यसै लाज लागेर आयो। नाइ नाइ केही भएको छैन, ऊ दगुर्न खोजी। उफ, फेरि ढुङ्गामा ठेस लागेर बुङ्गै लडी। म आऊ भन्दैछु, तिमी जान्ने भएर दगुर्छौ नि। करण उठाउन आइपुग्यो। ऊ अझ रातो हुँदै चुप्प लागेर घोसे मुन्टो लगाउँदै करणसँग अफिस गए। करणले नवराज सरसँग डिटोल माग्यो अनि घाउमा लगाइदियो। यति बेलासम्म करणको अनुहारमा हेर्न नसकेकी उसले करणको ध्यान घाउतिर भएको मौका पारेर चोर आँखाले सुटुक्क अनुहार हेरी अनि हतार हतार अर्कोतिर हेरिहाले। यति नजिकैबाट त कहिल्यै हेरेकी थिइन, उसलाई झन् लाज लाग्यो। मुटुले नै यही बेला ढुकढुकी बढाइदियो। कति बेला यहाँबाट भागौ जस्तो भयो। डिटोल लाइसक्ने बित्तिकै गीतालाई भने, म खेल्दिन है, मेरो घाउ नि भएको छ। करणले नदेखाउँदासम्म घाउँदै नदेखे कि उसलाई, अहिले भने घाउकै बहाना पारेर कक्षा कोठामा एक्लै बस्न मन लाग्यो। भोलिपल्टदेखि त उसलाई झन् झन् करणलाई नै हेरिरहँ जस्तो लाग्न थाल्यो। उसलाई त्यही एकछिन करणको अनुहारमा हेर्दाको अनुभूतिले घरिघरि कोट्याइरहन्थ्यो। कस्तो कस्तो हुन्थ्यो, गाला राता हुन्थे, यसै अनौठो लाग्थ्यो। त्यस्तो त उसलाई कहिल्यै भएको थिएन। उसलाई करण विद्यालय आइपुग्ने समय, घर जाने समय सबै याद हुन थाल्यो। कहिले काहीँ विद्यालय नआउँदा ऊ सोच्थे, आज करण किन नआएको होला, बिरामी पो भयो कि। ला
अर्कै गाउँ पो गयो कि उसलाई विद्यालयबाट कहिले घरतिर कुद्नु झै हुन्थ्यो अनि फेरि कहिले भोलि होला जस्तो लाग्थ्यो। भोलि त कारण आउँछ होला, आज त विद्यालय कस्तो नरमाइलो, मजै भएन। रेडियो सिटी एफएम 98.8 को तरङ्गमा सुनिरहनु भएको छ कथा पछिको कथा, र आजको कथा पछिको कथाको शीर्षक रहेको छ माया, र यसको कथाकार हुनुहुन्छ प्रभा पौडेल स्वेसा। यो कथा अहिले एकैछिन पछि फेरि सुनौला मित्रहरू। अहिले यहाँहरूलाई म गीत सुनाउँदैछु र यो गीतलाई स्वरबद्ध गर्नुभएको छ निखिता थापाले। यो गीत सुनौ, गीतपछि पालो कमर्सियल ब्रेकको रहनेछ, त्यसपछि फेरि कथालाई अघि बढाउनको लागि म आउने नै छु रेडियो सिटी एफएम 98.8 को तरङ्गमा। आउनु सुनौ अहिलेको लागि निखिता थापाले स्वरबद्ध गर्नुभएको यो गीत।

0: दौरा सुरुवाल त लाउनु भएन नि?
1: लाइएन।
0: किन, मन नपरेर हो?
1: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर।
0: ए, त्यसो भए जानुहोस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ।
1: प्रसङ्ग होइन, आजलाई यति मेरो पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
2: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
3: फोन नम्बर 01-5326-397, 01-5326-397।
4: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
5: Vionet. Vionet. All good sampanna internet. Sampark number 01-597-0444 ra 98-010-46410.
6: Radio City FM 98.8.

व्यापारिक सन्देशहरू पछि पुनः स्वागत गरे रेडियो सिटी एफएम 98.8 हो यो आफ्नोपनको आभास दिने तपाईँको आफ्नो सुनिरहनु भएको छ कथा पछिको कथा। कथा पछिको कथामा माया शीर्षकको कथा सुनाइरहेकी छु। यो कथाको कथाकार प्रभा पोखरेल स्वेसा। माया शीर्षकको कथाको लागि प्रभा पोखरेल स्वेसा आफ्नो कलमलाई यसरी अघि बढाउनुहुन्छ। समय बित्दै गयो। उसको बाबाले सहरतिर बसाई जाने कुरा गर्न थाल्नुभयो। आहा, अब त ऊ सहर जाने अनि अरूले जस्तो उसले बिहे गरेर घण्टौ उकालो ओह्रालो धाउँदै जानु पर्ने पराई घर जानु पर्दैन भनेर ढुक्क भई। जब जब ठुली हुँदै गएकी थिए उसलाई त्यही कुराले मनमा चोट लाग्थ्यो। ऊ सम्झेरै दुखी हुन्थे कि उसले बाबा मम्मीलाई छोडेर जानुपर्छ। त्यो पनि कति दिन या घण्टौ लाग्ने कहाँ कहाँ टाढा रहेको अर्काको घरमा। आहा, सहरमा त घरहरू पनि नजिक नजिकै हुन्छन् रे, हिँड्नु पनि पर्दैन रे, ठुला बडा धनी मानी बस्छन् रे। विराटनगर सहर जाने, ओहो, झन हवाई जहाजमा पो जाने हो त। ऊ दङ्ग भई आउने दिनहरूको नयाँ उमङ्गले फुरुङ्ग हुँदै उसले गाउँलाई भुसुक्कै भुलेकी थिए। सहरको विद्यालय त झनै उसलाई कहिले जाउझै भएको थियो। हो, आज फेरि उसलाई त्यही गाउँको याद आयो। तर यादले कुनै दुःख होइन, बचपनको मिठो आभास ती खोला ल्यायो। कहिले आँप त कहिले लिच्ची टिप्दै पोल्टो भरि कहिल्यै नसकिने न्यानोपन भरिदियो। हो, अनि उही करणको झल्को आएर पनि अनौठो अनुभूति भयो। उसले लामो श्वास लिई, फेरि त्यही झ्याल बाहिर हेरी। कल्याङ मल्याङ गर्ने केटाहरू गइसकेछन्। उसलाई यादै यादको वर्षादीले रुजाइदिएर फेरि मुसुक्क मुस्कुराई। गाउँबाट कसरी विराटनगर र विराटनगरबाट काठमाडौँ हान्ने सोच्दा सोच्दै पुनः उसको दिमागमा करण आयो। साँच्ची करण पनि काठमाडौँमा नै छ नि। उसलाई करण कस्तो भयो होला, के गर्दै होला भन्ने कौतूहलता जागेर आयो। उसको मनमा त्यही पुरानो याद बल्झिरह्यो। फोन नम्बर पत्ता लगाउन नि गाह्रो रहेन, बाबाको साथीको छोरा न थियो। टुक टुक टुक टुक, फोनको नम्बरहरूको टुक टुक सँगै उसको मुटुको धड्कन पनि तीव्र गतिमा चल्यो। उसले बिर्सि पो सक्यो कि के भन्ने हो, के सोध्ने हो। कता कता डरमा जेल्लिरहे पनि उसको फोन थिचिरहेको हात रोकिएन, न त करणलाई भेट्ने चाहना नै भाग्यो। पहिलो दिन उसले फोन गरेकी थिए, दोस्रो दिन फेरि करणले फोन गर्यो। उसको होस्टेलमै भेट्न आउँछ रे। रेडियो सिटी एफएम 98.8 को तरङ्गमा सुनिरहनु भएको छ कथा पछिको कथा। यो कथा एकैछिन पछि फेरि सुनाउने नै छु। अहिलेको लागि गीत सुनाउँदैछु यहाँहरूलाई र यो गीतलाई स्वरबद्ध गर्नुभएको छ राजन इशानले।

राजन इशानको स्वरमा गुन्जिएको यो गीतपछि पालो फेरि कथाको कथापछिको कथामा माया शीर्षकको कथा सुनाउँदैछु म तपाईहरूलाई। यो कथाको कथाकार हुनुहुन्छ प्रभा पोखरेल स्वेसा। आउनुस कथाको बाँकी अंश राख्दैछु। दुवैको बाल्यकाल एउटै गाउँमा बितेको, कुरा गर्न साह्रै मजा आयो। त्यो चौतारी, डाँडा काँडा, विद्यालय, त्यो बुरुक्क बुरुक्क बाख्राको पाठो जसरी उफ्रेको चौर, ती खुड्किला खुड्किला, त्यो बस्ती, पाखा पखेरा, खोला नाला, अनि बाल्यकालमा चोरी चोरी हेरेको अनुभवहरू हाँस्दै सबै सुनाइदिए। ऊ करणसँग पुरानो साथी झै खुल्न सकी, कसैसँग खुलेर कुरा गर्नु पनि कति मजाको कुरा। आहा, करणको फोन आयो। हेलो, फोन कति बेला राखी पत्तो पाइन, ऊ ना जवाफ बनी। उसलाई यतिका दिनसम्म करणसँग कुरा गर्दा लागेको रमाइलो यसै यसै नाचेको मनमा खल्लो भएर आयो। लामो श्वास लिए। होस्टलको दिदीले खाना खान बोलाउनु भयो। दिदीको कचकच सुन्नुभन्दा तल ओर्लेर दुई गाँस खाए जस्तो गरिदिनु नै जाती। गरुङ्गो मन र खुट्टा लिएर भान्सामा ओर्ले। के भयो तिमीलाई? किन नुन खाएको कुखुराको जस्तो अनुहार लाएकी छौ नि? केही होइन दिदी, कहाँ छु र नुन खाएको कुखुरा। नसुहाउँदो मुस्कुराई, जबरजस्तीको मुस्काईमा कति नै मिठास नहुने, बरु रुन खोजे जस्तो देखिने। कोठामा फर्की, उसको नीलो मखमली तन्दामा घोप्टिएर रौ रौ लाग्यो, तर आँसु नै निस्केन। गीत सुनौ कि के गरौं? बाहिर चोकतिर पो जाउँ कि होइन छतमा जाउँ कि? यसै छटपटी भयो। डायरी झिकी, लेखी सम्बोधन भो, केही लेख्दिन कारण मलाई माफ गर्नुस्। त्यो बाल्यकालमा मैले हजुरलाई घण्टौ हेरिरहन्थे, हजुरको बारेमा सोचिरहन्थे। आज यति ठुलो भए, पहाड़बाट तराई र तराईबाट काठमाडौँ आइपुगे। हो त, यो कुनै ठूलो कुरा भएन। मान्छे कहाँ एकै ठाउँमा रुख जसरी जरा गाडेर बस्छ त? कुरा के भने, हजुरलाई मैले जुन रूपमा यतिका वर्ष जहाँ रहे पनि जता भए पनि मनमा सजाएर राखेको थिए, त्यो अनुहार, त्यो भाव भङ्गीमा, त्यो अनुभव, त्यो हेराई अनि ती आफै भित्रका रमाइला पलहरू, ती सबलाई म मेटाउन चाहन्न। जुन कुरा पाइन्छ महत्व नै गुमाइन्छ। ओहो, ती अनुभूतिहरू भो, म ती सबै सखा पार्न चाहन्न। हो, तपाईले सही भन्नुभयो, म तपाईलाई माया गर्छु, तर मायाको अर्थ प्राप्तिमा मात्र कदापि हुन सक्दैन। मैले तपाईँको मन दुखाउन कहिले चाहेको होइन, तर म तपाईसँगका सबै भावना मेटाएर यो सांसारिक बन्धनमा बाँधिन झनै चाहन्न। त्यसैले त भन्दैछु, पाएपछिका उपेक्षा, पाएपछिका अर्थहीनतासँग मेरो माया तुलना गर्न सकिँदैन। यो चोखो स्पन्दन, हर धड्कनमा आजसम्म सजिएको मायालाई म क्षणभरको बन्धनले बाँध्न चाहन्न। म मेरो बालापनदेखिको मनभित्रको त्यो प्रतिमालाई अह कहिले हलचल गराउन चाहन्न, त्यसै गरी वर्षौ सजाउन चाहन्छु। माया भनेको मनमा हुन्छ, अरू कहीँ पनि हुँदैन। माया यति विशाल, अमिट, अमूल्य अनुभवलाई क्षणभरको मृग तृष्णासँग जोडेर भताभुङ्ग बनाउन सक्दिन। के मनभित्रको माया शरीरसँग जोडिएरै आउनु पर्छ र? अह, म मान्दिन त्यस्तो सांसारिक भ्रमलाई। माफ गर्नुस्करण,
म हजुरलाई यो जुनीभरि अनुभव गर्न चाहन्छु। केही प्यासहरू पछिका प्राप्तिले त्यो अनुभूति चकनाचुर पार्न चाहन्न। उही प्रभा कथा पछिको कथामा भर्खरै मैले यहाँलाई सुनाए माया शीर्षकको कथा। यो कथाको कथाकार प्रभा पोखरेल स्वेसा। यो कथालाई मैले साभार गरेकी थिए साहित्य संग्रहालयबाट। मित्रहरू आउनुहोस् कथा पछिको कथामा सुनाउँदैछु यो गीत। यो गीतलाई स्वरबद्ध गर्नुभएको छ रजिना रिमालले।

यो हो आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 कथा पछिको कथा सुनिरहनु भएको छ। कथा पछिको कथाको बिट मार्दैछु। बिट मार्नु भन्दा अघि तपाईँले पनि कथा लेख्नु भएको छ भने मेरो इमेल आइडीमा तपाईँले प्रेसिप गर्न सक्नुहुन्छ। मेरो इमेल आइडी रहेको छ rupa.rj.nepal@gmail.com। यो इमेल आइडीमा पठाउनु भयो भने तपाईँको कथालाई म अवश्य पनि कथा पछिको कथामा समावेश गर्ने नै छु। प्रस्तुता रूपा विमल आजको लागि बिदा चाहन्छु। रेडियो सिटी एफएम 98.8 सुन्दै रहनुहोला। नमस्ते।

0: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
1: फोहोर व्यवस्थापनमा सबैको बराबर भूमिका हुन्छ, आफ्नो भूमिका निभाऊ, फोहोरको स्रोतमा नै वर्गीकरण गरौ, जथाभावी फोहोर नफालौ र स्वस्थ वातावरणमा आफू पनि बाँचौ र अरूलाई पनि बाँच्न दिऊ।
0: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धरा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: Radio City FM 98.8.

0: 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
1: नमस्ते, म डाक्टर प्रयुष शर्मा, म बाथरोग विशेषज्ञको रूपमा कार्यरत छु। नेपालमा अहिले बाथरोगको बिरामीहरू निकै नै देखिएको छ। बाथरोगको चाहिँ लक्षण भनेको कसैलाई पनि यो सिजन चेन्ज हुने बेलामा अनि हात खुट्टा दुख्ने, जोर्नीहरू दुख्ने, अनि बिहान उठ्दाखेरि हात खुट्टाहरू कक्रक्क भएर बस्ने, सुन्निने, रातो भएर आउने अथवा कम्मर दुख्ने, त्यस्तो कुनै समस्या देखियो भने धेरै दिनदेखि यो समस्या चाहिँ निर्मूलनै नभएको र औषधि खाँदाखेरि पनि यसले धेरै दुःख दिइरहेको, त्यस्तो कुनै समस्या छ भने नजिकको सम्बन्धित डाक्टरकोमा गएर एकपल्ट देखाउन म सल्लाह दिन चाहन्छु।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

नमस्कार, आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सुनिरहनु भएको छ। प्रस्तुति विचार मञ्चका साथमा म सुभाष रिसाल उपस्थित भएको छु। प्रस्तुति विचार मञ्च तपाईँले हरेक मंगलबार बिहान 8 बजेदेखि 9 बजेसम्म र यसको पुनः प्रसारण हरेक मंगलबार साँझ 7 बजेदेखि 8 बजेसम्म रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सँगसँगै www.radiocity.com.np र हाम्रो पात्रो र नेपाली पात्रो एपबाट पनि साथ सुन्दै आइरहनु भएको छ। प्रस्तुति विचार मञ्चमा हामी विभिन्न विषयमा गफगाफ गर्छौं, विभिन्न अतिथिहरू निम्त्याउँछौं र उहाँहरूसँग कुराकानी गर्छौं र आज हामीले कुराकानी गरेका छौं बाल अधिकारका सम्बन्धमा। अब नेपालमा बाल अधिकारको अवस्थाको कुरा गर्ने हो भने हामीले विभिन्न ठाउँहरूमा बालबालिकाहरूलाई काम गरेकै देख्छौं। निर्माण व्यवसायीहरूले पनि बालबालिकालाई काममा लगाउने गरेका छन्, होटल व्यवसायीहरूले पनि बालबालिकालाई काममा लगाउने गरेका छन्। ती कामहरू कतिपय जोखिमपूर्ण हुन्छन्, कतिपय चुनौतीपूर्ण हुन्छन् र कतिपय टाइममा चाहिँ कतिपय अवस्थामा चाहिँ बालबालिकाहरूले बिहानदेखि बेलुकासम्म काम गरिरहेको अवस्था पनि हामीले देख्छौँ। तर पनि हामी खासै चासो दिँदैनौँ किनभने हाम्रा घरका केटाकेटीहरू आनन्दले खान पढ्न पाएकै छन्, हामीलाई अरूको खासै त्यति मतलब हुँदैन। तर राज्यले हरेक बालबालिकालाई पढ्ने खाने खेल्ने कुद्ने अधिकार दिएको छ, तर पनि यो सम्बन्धमा हामी त्यति धेरै चासो राख्दैनौँ। तर पनि केही अभियन्ताहरू हुनुहुन्छ जसले चाहिँ सबै बालबालिकाहरूले एउटा सुन्दर भविष्य पाउनुपर्छ भनेर विभिन्न कामहरू गरिरहनु भएको छ, बालबालिकाको अधिकारका लागि लडिरहनु भएको छ। आज हामी तिनै अभियन्ताहरू मध्येको एक गौरी प्रधान सरसँग कुराकानी गर्छौं, जसले बालबालिकाको अधिकारका क्षेत्रमा लामो समय काम गर्नुभएको छ र हरेक बालबालिकाले चाहिँ आफ्नो सुनौलो भविष्य बनाउने एउटा आधार पाउनुपर्छ भनेर काम गरिरहनु भएको छ। आज हामी उहाँसँग कुराकानी गर्छौं र बालबालिकाको अधिकारका बारेमा बुझ्छौं, नेपालमा त्यसको अवस्था के छ भन्ने बारेमा बुझ्छौं र हामी सबैजना बालबालिकाको अधिकारका लागि किन सचेत हुनुपर्छ भन्ने कुरा पनि बुझ्छौं। हामी उहाँसँगको कुराकानी प्रस्तुत गर्ने नै छौं। अहिलेका लागि ब्रेकमा जान्छौं र त्यसपछि उपस्थित हुने नै छौं।

0: आफ्नो पनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सुनिरहनु भएको छ। प्रस्तुति विचार मञ्चका साथमा म सुभाष रिसाल उपस्थित भएको छु। प्रस्तुति विचार मञ्च तपाईँले हरेक मङ्गलबार बिहान 8 बजेदेखि 9 बजेसम्म र यसको पुनः प्रसारण हरेक मङ्गलबार साँझ 7 बजेदेखि 8 बजेसम्म रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सँगसँगै www.radiocity.com.np र हाम्रो पात्रो र नेपाली पात्रो एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। प्रस्तुति विचार मञ्चमा हामी विभिन्न विषयमा गफगाफ गर्छौँ, विभिन्न अतिथिहरू निम्त्याउँछौँ र उहाँहरूसँग कुराकानी गर्छौँ र आज हामीले कुराकानी गरेका छौँ बाल अधिकारका सम्बन्धमा। अब नेपालमा बाल अधिकारको अवस्थाको कुरा गर्ने हो भने हामीले विभिन्न ठाउँहरूमा बालबालिकाहरूलाई काम गरेकै देख्छौँ। निर्माण व्यवसायीहरूले पनि बालबालिकालाई काममा लगाउने गरेका छन्, होटल व्यवसायीहरूले पनि बालबालिकालाई काममा लगाउने गरेका छन्। ती कामहरू कतिपय जोखिमपूर्ण हुन्छन्, कतिपय चुनौतीपूर्ण हुन्छन् र कतिपय टाइममा चाहिँ कतिपय अवस्थामा चाहिँ बालबालिकाहरूले बिहानदेखि बेलुकासम्म काम गरिरहेको अवस्था पनि हामीले देख्छौँ। तर पनि हामी खासै चासो दिँदैनौँ किनभने हाम्रा घरका केटाकेटीहरू आनन्दले खान पढ्न पाएकै छन्, हामीलाई अरूको खासै त्यति मतलब हुँदैन। तर राज्यले हरेक बालबालिकालाई पढ्ने खाने खेल्ने कुद्ने अधिकार दिएको छ, तर पनि यो सम्बन्धमा हामी त्यति धेरै चासो राख्दैनौँ। तर पनि केही अभियन्ताहरू हुनुहुन्छ जसले चाहिँ सबै बालबालिकाहरूले एउटा सुन्दर भविष्य पाउनुपर्छ भनेर विभिन्न कामहरू गरिरहनु भएको छ, बालबालिकाको अधिकारका लागि लडिरहनु भएको छ। आज हामी तिनै अभियन्ताहरू मध्येको एक गौरी प्रधान सरसँग कुराकानी गर्छौँ जसले बालबालिकाको अधिकारका क्षेत्रमा लामो समय काम गर्नुभएको छ र हरेक बालबालिकाले चाहिँ आफ्नो सुनौलो भविष्य बनाउने एउटा आधार पाउनुपर्छ भनेर काम गरिरहनु भएको छ। आज हामी उहाँसँग कुराकानी गर्छौँ र बालबालिकाको अधिकारका बारेमा बुझ्छौँ, नेपालमा त्यसको अवस्था के छ भन्ने बारेमा बुझ्छौँ र हामी सबैजना बालबालिकाको अधिकारका लागि किन सचेत हुनुपर्छ भन्ने कुरा पनि बुझ्छौँ। अबको क्रममा हामी सरसँगको कुराकानी प्रस्तुत गर्दैछौँ। हाम्रोमा चाहिँ कानुन नभएको हो या कार्यान्वयन फितलो भएको हो भन्नेबाट हुन त यो एकदमै भेग क्वेसन हो, तर पनि यसकै माइन्युटीबाट जाने हो भने चाहिँ हाम्रोमा अवस्था कस्तो छ बालबालिकाहरूका अधिकारका सम्बन्धमा, उनीहरूको सर्वाङ्गीण विकासका सम्बन्धमा?
1: संक्षिप्तमा तपाईँको प्रश्नको सम्बोधन गर्ने हो भने हामी कहाँ व्यापक रूपमा सुधार भइराखेको छ, तर हामीलाई चित्तबुद्ध छैन त्यो होइन। तुलना कसरी गर्ने भनेको योभन्दा 10 वर्ष अगाडि कस्तो थियो, योभन्दा 20 वर्ष अगाडि कस्तो थियो भनेर तुलना गर्ने हो।

0: किनभने यो प्रोग्रेसिभ रियलाइजेसन थ्योरीमा आधारित छ र कतिपय बालबालिका अति जोखिम परिस्थितिमा छ भने त्यसमा चाहिँ तत्कालै सम्बोधन हुनुपर्दछ। अब 20 वर्ष अगाडिको कुरा गर्ने हो भने हाम्रो देशमा बाल श्रमिकहरूको जनसङ्ख्या 26 लाख जनसङ्ख्या थियो। बाल 26 लाख भनेको चाहिँ तत्कालीन अवस्थामा हाम्रो 2 करोड जतिको आरआरमा जनसङ्ख्या थियो भनेको 13% भयो होइन। अहिले हाम्रो जनसङ्ख्या 3 करोड छ र जनसङ्ख्या अब बाल श्रमिकहरूको सङ्ख्या घटेर अहिले 12-13 लाखमा छ होइन। एउटा चाहिँ यताको ठुलो जनसङ्ख्या 2 करोडबाट 3 करोड पुग्यो, उतापट्टि बाल जनसङ्ख्या चाहिँ 26 लाखबाट घटेर 13 लाख भन्यो भने पनि आधा आधा घटेको अवस्था छ। अब तपाईँले अब म त त्यो बेलामा त्यो क्षेत्रमा प्रत्यक्ष रूपमा फिल्डमै पनि काम गर्ने भएकोले काठमाडौँमा 10,000 रेस्टुरेन्ट हुन्थ्यो, त्यो सबै रेस्टुरेन्टमा बालबालिका हुन्थ्यो होइन। तपाईँको गलैँचामा प्रशस्त बालबालिका हुन्थ्यो, चिया बगानमा हुन्थ्यो, इँटा भट्टामा हुन्थ्यो, घर घरमा हुन्थ्यो, सबै ठाउँमा हुन्थ्यो होइन। अब सचेतना वृद्धि भइराखेको छ होइन। अब त्यो कानुनको चाहिँ तपाईँले अघि भन्नुभएको कुरा चाहिँ मलाई अलिक चित्त बुझ्यो, कानुनको प्रभावकारी कार्यान्वयन छैन होइन। जस्तो हामी कहाँ गुरु योजना बाल श्रम निर्मूलन सम्बन्धी गुरु योजना नै 3 चोटि बनाइसक्यो, यो अहिले भएको कुरा कानुनको कारणबाट कम भएको जस्तो मलाई लाग्दैन। कानुनको प्रभावकारी कार्यान्वयनले भन्दा मान्छेमा आएको चेतनाले, मान्छेमा आएको एउटा भनौँ न यो जुन अभियानै चलिराखेको छ नि, यी कैयन कुराहरूले जस्तो अब तपाईँले अघि यो बालबालिकाहरू हेल्पर बालबालिकाको बारेमा कुरा गर्नु हो, सबै जसो टेम्पो मिनी बस बसहरूमा थियो, कैयनचोटि अभियानहरू चलाएको थियो। अहिले त प्रहरी पनि लागिराखेको छ, नगरपालिका पनि लागिराखेको छ, त्यो हिसाबबाट कमीमा सङ्ख्यामा प्रशस्तै कमी भएको छ। तर हामीलाई अझै सन्तोष लागेको छ नि यो कुराहरू, किनभने जति जुन हिसाबबाट राष्ट्रले बनाएको जुन गुरु योजनाहरू छ त्यो अनुसार हुनुपर्ने हो नि त। श्रम मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अब अस्ति हुँदाहुँदै चाहिँ सिंहदरबारभित्रकै तपाईँको चियाखाने ठाउँहरूमा बालबालिका रेस्क्यू गर्नुपर्ने अवस्था भयो होइन। भने पछाडि यो अहिले भएको नागरिक समाज र सचेतनामूलक बालबालिकाहरू स्वयंले पनि बालबालिकाको अब देशमा 20,000 भन्दा बेसी बाल क्लबहरू छन् होइन, सङ्घ संस्थाहरू छन्। राज्यको चाहिँ जुन हुनुपर्ने एउटा जिम्मेवारी बोध हो होइन, त्यो कुरा चाहिँ व्यवहारमा प्रभावकारी नदेखेको चाहिँ स्पष्ट हो।
1: जस्तो अहिले अब कति धेरै सङ्घ संस्था छन् काम गर्ने, तर पनि हामीले पढेदेखिको अझै हामीले भन्दा धेरै हामीभन्दा ट्याक्कै एक पुस्ता अगाडिदेखि पनि पढेको उहाँहरूले त्यो एसएलसीमै आउने क्वेसन हो क्या, वाट इज द फुल फर्म अफ सिविन होइन, वाट इज द अब्जेक्टिभ अफ सिविन भनेर। अनि त्यो संस्थाको नेतृत्व सम्हाल्दै गर्दा अब्जेक्टिभ के हो, आज त्यो अब्जेक्टिभमा चाहिँ सिविन कहाँ उभिन्छ, आज कस्ता कस्ता कार्यक्रमहरूले सिविनलाई सिविन बनाएको छ, यो जोडौँ अनि त्यस पछाडि अझै यो अभियानका कुरा जोडौँला।
0: सिविन चाहिँ तत्कालीन एउटा मानव अधिकारको क्षेत्रमा सक्रिय रूपमा संलग्न भएको विश्वविद्यालयका विद्यार्थीहरू, तपाईँहरू जस्तै विश्वविद्यालयका विद्यार्थीहरूले थालेको थियो। हामी जुन बेला 24-25 वर्षको हुन्थ्यौँ होइन, अब त्यो बेला त अब हामी मानव अधिकार देशमा निरङ्कुशता थियो, लोकतन्त्र थिएन, सङ्घ संस्थाहरू गठन गर्न पाउँदैन थियो, ट्रेड युनियन थिएन, राजनीतिक पार्टीहरू गठन गर्न पाउँदैन थियो, एउटा निर्दलीय पञ्चायत भन्ने थियो। अब तर मानव अधिकारको क्षेत्रमा हामी संलग्न भए पछाडि हामीलाई थाहा भयो बाल बालिकाको अधिकार पनि छ भनेर, होइन? अनि बाल बालिकाको अधिकार को बारेमा त्यो बेलामा मानव अधिकार सिङ्गो रूपमा भन्ने चलन थियो, महिला अधिकार, दलित अधिकार, अपाङ्ग व्यक्तिहरूको अधिकार, बाल अधिकार, यस्तो भन्ने चलन थिएन। र हामीले चाहिँ भन्यो ओहो बाल बालिकाको पनि अधिकार छ, त्यसपछि बाल बालिकाको अधिकारको निम्ति चाहिँ हामीले अभियान चलाउन भन्ने हिसाबबाट, अभियन्ताको हिसाबबाट सिविनको स्थापना गरेको हो। त्यो सिविनको जुन बेला स्थापना भयो त्यो अघि तपाईँले जुन बाल अधिकार सम्बन्धी महासन्धि भनेर भन्नुभयो नि, त्यो आउनुभन्दा पनि 2 वर्ष अगाडि यो 1989 आयो, सिविनको स्थापना 1987 भएको, पञ्चायत एकै कालमा भएको। त्यस पछाडि देशमा जनआन्दोलन भयो, प्रजातन्त्रको पुनर्स्थापना भयो, अन्तरिम सरकारले त्यसलाई हस्ताक्षर र अनुमोदन गर्यो। 2048 पहिलो बालबालिका सम्बन्धी नेपालकै इतिहासमा पहिलो बालबालिका सम्बन्धी ऐनहरू आयो। यो 30-35 वर्षको इतिहासमा प्रगति नै नभएको होइन, व्यापक रूपमा प्रगति भएको छ। तर जुन सरकारले टार्गेट प्लान बनाएको हुन्छ, त्यहाँ लक्ष्य बनाएको हुन्छ, यतिले घटाउने भनेको हुन्छ, त्यो कुराहरू चाहिँ सरकारको आफ्नै अनुगमनका प्रणालीहरू, यो कार्यान्वयनका प्रणालीहरू असाध्यै कमजोर छ। त्यो त्यसमा चाहिँ नागरिक समाजले जुन एउटा एक खालको खबरदारीको भूमिकाहरू निर्वाह गरिराखेको भएकोले सरकारले अब यो अन्तर्राष्ट्रिय बाल वर्ष, राष्ट्रिय बाल वर्ष, के भन्ने बालबालिका दिवस भन्ने बेला सम्बोधन गर्छ। तर अहिले नेपालको जस्तो भनौँ न, कुनै ठाउँमा एउटा बाल श्रमिक या सडक बालबालिका सम्बन्धीको घटना घट्यो भने नेपाल सरकारको प्रत्यक्ष रूपमा, अहिले त नगरपालिकाहरू पनि भएकोले बरु उहाँहरूको सक्रियता म देख्दछु, सङ्घीय सरकारको त्यस्तो प्रत्यक्ष संलग्नताहरू कानुन बनाउने हुन त अब त्यो अनुसार आफ्नो मातहतका जति पनि राज्यका संयन्त्रहरू छन् तिनीहरूलाई प्रभावकारी ढङ्गले लगाउने काम पनि हो। र अब तर बाल अधिकारको सचेतनाको दृष्टिकोणले, बाल अभियानको दृष्टिकोणले, अघि तपाईँले संविधानको कुरा गर्नुभयो, संविधान मौलिक हक अधिकारभित्रको धारा 39 10 जति पनि मुद्दाहरू छन्, होइन? त्यो त संसारकै सबभन्दा प्रगतिशील प्रावधानहरू हुन्। अब हामीलाई समस्या के छ भने त्यो प्रावधान चाहिँ हामी संसारको सबभन्दा राम्रो प्रावधान भन्न सक्दछौँ, अनि त्यो 10 चाहिँ कहाँ कहाँ के भयो भन्नुको निम्ति हामीसँग एउटा राष्ट्रिय नीति भन्ने चाहिन्छ, इन्स्ट्रुमेन्ट भनेर भन्छौँ। त्यो नीति संविधानमा पनि आयो, कानुनमा पनि आयो, अनि त्यस पछाडि चाहिने कुराहरू हामीलाई संयन्त्रहरू होइन, त्यो संयन्त्र भनेको राष्ट्रिय बाल अधिकार परिषद पनि आयो, होइन? अनि पहिले केन्द्रीय बाल कल्याण समिति भन्थ्यो, जिल्ला जिल्लामा पनि थियो, अहिले जिल्लाको त्यो सङ्घीय स्वरूप आइसके पछाडि त्यो हटाइयो, तर जिल्लामा अब पालिका अन्तर्गत त एउटा बाल बालिका सम्बन्धी एउटा केन्द्रीय नै कुनै संयन्त्र चाहिने हो नि, त्यो संयन्त्र अहिले स्पष्ट छैन, बरु योभन्दा अगाडिको कानुनमा थियो। त्यो भएकोले हामीले चाहेको के थियौँ भने सरकारको संयन्त्र एक खालको हो, मानव अधिकारको संयन्त्रहरू चाहिँ जसरी राष्ट्रिय मानव अधिकार आयोग बन्यो, बाल बालिकाको पनि राष्ट्रिय बाल अधिकार आयोग हुनुपर्दछ भनेर हामीले भन्यौँ त्यो कुराहरू। अब यो देशमा राष्ट्रिय मानव अधिकार आयोग बन्यो, राष्ट्रिय महिला आयोग बन्यो, राष्ट्रिय दलित आयोग बन्यो, राष्ट्रिय मुस्लिम आयोग बन्यो, राष्ट्रिय समावेशी आयोग बन्यो, राष्ट्रिय जन यो जनजाति आयोगहरू बन्यो। यो देशको 35% जनसङ्ख्या भोकट्ने बाल बालिकाहरूको आयोग बन्नु पर्दैन,
1: परिषदले मात्रै,
0: परिषदले, त्यो परिषद भनेको त राज्यको एउटा अङ्ग हो, त्यो अनुगमन प्रभावकारी स्वतन्त्र एनएचआरआई भन्छ, नेसनल ह्युमन राइट्स इन्स्टिच्युट भनेर, त्यो भित्र चाहिँ महिलाको बनायौँ हामीले, समावेशी बनायौँ, मधेसीको बनायौँ, दलितको बनायौँ, होइन? सबैको बनाएपछि अब हाम्रो देशको सरकारको चेतना चाहिँ हामीलाई अनौठो लाग्दछ,
1: एज अ कन्स्टिट्युसनल बडी चाहिँ
0: होइन, कन्स्टिट्युसन चाहिँदैन, स्ट्याट्युटरी भए पनि हुन्छ, होइन? तर त्यो प्रभावकारी चाहियो भन्नु, अहिले त त्यो तपाईँको राष्ट्रिय बाल अधिकार परिषद जुन छ त्यो चाहिँ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकै एउटा विङ जस्तो छ त्यो. त्यस्तो विङ होइन. राज्यभित्र के हुन्छ भने एउटा नीतिगत कुराहरू हुन्छ, एउटा चाहिँ कार्यान्वयन निकाय हुन्छ, एउटा अनुगमनकारी निकाय हुन्छ. यो तिनैवटा निकायहरू राज्यकै निकाय हो. हामीले राज्यभित्र स्वतन्त्र स्वायत्त निकाय बाल बालिकाको निम्ति चाहिन्छ भनेर तपाईँ लको स्टुडेन्ट हुनुहुँदो रहेछ, बाहिर बाहिर तपाईँहरूले अम्बुट्स पर्सन अम्बुट्सम्यान भन्ने कति हामी सुन्छौँ नि, होइन. यस्तो सशक्त आयुक्त भएको राज्यले पत्याएको जनताले पत्याएको त्यस्ता आयुक्तहरूको एउटा स्वतन्त्र स्वायत्तता र कम्पिटेन्ट भन्छ नि सक्षम आयोगहरू चाहिन्छ. त्यो आयोगहरू भयो भने सरकारलाई प्रश्न गर्दै बस्छ, यो राम्रो गर्नुभयो यो कमजोरी भयो यहाँ तपाईँहरूको ध्यान पुगेन यसलाई तुरन्तै सम्बोधन गर्नुहोस् भनेर. त्यो त्यो कमी कमजोरीहरू राज्यकै तर्फबाट भइरहेको देख्दछु मैले.
2: रेडियो सिटी 98.9 FM.

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क फोन नम्बर 5558555
1: 5558555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

आत्मपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सुनिरहनु भएको छ। प्रस्तुति विचार मञ्चका साथमा म सुभाष रिसाल उपस्थित भएको छु। प्रस्तुति विचार मञ्च तपाईँले हरेक मंगलबार बिहान 8 बजेदेखि 9 बजेसम्म र यसको पुनः प्रसारण हरेक मंगलबार साँझ 7 बजेदेखि 8 बजेसम्म रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सँगसँगै www.radiocity.com.np र हाम्रो पात्रो र नेपाली पात्रो एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। प्रस्तुति विचार मञ्चमा हामी विभिन्न विषयमा गफगाफ गर्छौं, विभिन्न अतिथिहरू निम्त्याउँछौं र उहाँहरूसँग कुराकानी गर्छौं र आज हामीले कुराकानी गरेका छौं बाल अधिकारका सम्बन्धमा। अब नेपालमा बाल अधिकारको अवस्थाको कुरा गर्ने हो भने हामीले विभिन्न ठाउँहरूमा बालबालिकाहरूलाई काम गरेकै देख्छौं। निर्माण व्यवसायीहरूले पनि बालबालिकालाई काममा लगाउने गरेका छन्, होटल व्यवसायीहरूले पनि बालबालिकालाई काममा लगाउने गरेका छन्। ती कामहरू कतिपय जोखिमपूर्ण हुन्छन्, कतिपय चुनौतीपूर्ण हुन्छन् र कतिपय टाइममा चाहिँ कतिपय अवस्थामा चाहिँ बालबालिकाहरूले बिहानदेखि बेलुकासम्म काम गरिरहेको अवस्था पनि हामीले देख्छौँ। तर पनि हामी खासै चासो दिँदैनौँ किनभने हाम्रा घरका केटाकेटीहरू आनन्दले खान पढ्न पाएकै छन्, हामीलाई अरूको खासै त्यति मतलब हुँदैन। तर राज्यले हरेक बालबालिकालाई पढ्ने खाने खेल्ने कुद्ने अधिकार दिएको छ, तर पनि यो सम्बन्धमा हामी त्यति धेरै चासो राख्दैनौँ। तर पनि केही अभियन्ताहरू हुनुहुन्छ जसले चाहिँ सबै बालबालिकाहरूले एउटा सुन्दर भविष्य पाउनुपर्छ भनेर विभिन्न कामहरू गरिरहनु भएको छ, बालबालिकाको अधिकारका लागि लडिरहनु भएको छ। आज हामी तिनै अभियन्ताहरू मध्येको एक गौरी प्रधान सरसँग कुराकानी गर्छौं, जसले बालबालिकाको अधिकारका क्षेत्रमा लामो समय काम गर्नुभएको छ र हरेक बालबालिकाले चाहिँ आफ्नो सुनौलो भविष्य बनाउने एउटा आधार पाउनुपर्छ भनेर काम गरिरहनु भएको छ। आज हामी उहाँसँग कुराकानी गर्छौँ र बालबालिकाको अधिकारका बारेमा बुझ्छौँ, नेपालमा त्यसको अवस्था के छ भन्ने बारेमा बुझ्छौँ र हामी सबैजना बालबालिकाको अधिकारका लागि किन सचेत हुनुपर्छ भन्ने कुरा पनि बुझ्छौँ। र आज हामी यिनै सेरोफेरोमा उहाँसँगको कुराकानी प्रस्तुत गरिरहेका छौँ। अबको क्रममा फेरि पनि निरन्तरता दिँदैछौँ उहाँसँगको कुराकानीलाई।

0: सिआरसी आउनुभन्दा अगाडिदेखि तपाईँहरू काम गरिरहनु भएको छ, 37 वर्ष लामो यात्रा भइसकेछ, अनि यति लामो समय यही क्षेत्रमा बिताइसके पछाडि आज अब कुनै बालबालिकासँग सम्बन्धित नीति बन्ने भयो, मानिलिउँ 72 सालमा बाल नीति भनेर आयो, त्यस पछाडि फेरि बालबालिका सम्बन्धित ऐन भनेर आयो, अनि बालबालिकाका अधिकारका कुराहरूका लागि भनेर परिषद बनाइयो, धेरै कामहरू गरिरहेछन् भनेर सरकारले क्लेम गर्छ, अनि त्यसमा अभियन्ताहरूलाई अझै तपाईँहरूलाई त एक्सपर्ट नै भनौँ जो यतिका वर्षदेखि यही क्षेत्रमा बिताइरहनु भएको छ, तपाईँहरूको कुरा चाहिँ कति सुनिँदो रहेछ, कति बोलाइन्छ, कति सुनिन्छ, कति कार्यान्वयन गरिन्छ?
1: अनि यो सरकारको नीति निर्माणको तहमा रहनुभएका जो नेतृत्वमा रहनुभएका साथीहरू हुनुहुन्छ उहाँहरूको संवेदनशीलता भर पर्दछ। उहाँहरूले कसलाई बोलाउने भन्ने त त्यसको त आधार हुन्छ नि, कि ऊ विशेषज्ञ हुनु पर्यो, कि ऊ अभियन्ता हुनु पर्यो, कि यस क्षेत्रमा सेवा गरिराखेको हुनु पर्यो, त्यो गरिराख्नु भएको होला भन्ने लाग्दछ। तर अब हामी त कस्तो हो भने सरकारको लागि सहकारी पनि गर्ने हो, साझेदारी पनि गर्ने हो, अनि खबरदारी पनि गर्ने हो नि त, यो त नागरिक समाजको भूमिका नै हो। खबरदारी गर्यो भने उहाँहरूलाई चित्त दुख्छ होइन, एकदम प्रशंसा सह गर्यो भने आहा भन्छ। अब वास्तवमा राज्यले खबरदारी र साझेदारी गर्ने जुन संस्थाहरू हो तिनीहरूलाई नजिकमा ल्याउनु पर्छ, किनभने नागरिक समाज भनेको त क्रिटिकल थिङ्किङ ट्याङ्क हो नि, थिङ्क ट्याङ्क हो नि त, त्यो त होइन, त्यो पक्ष चाहिँ हाम्रो नागरिक समाजप्रति हेर्ने दृष्टिकोण राज्य सरकारको चाहिँ कमजोर छ। डेमोक्रेसी गयो भने नागरिक समाजले बोलाउँछ होइन, र पोलिटिकल पार्टीलाईमा निरङ्कुश थोप यो भोलि राजाले लियो भन्यो नागरिक समाजले ढकढकाउन आउँछ होइन, हाम्रो ढोका ढोका ढकढकाउन आउनु भएको थियो लै सहयोग चाह्यो भनेर, अनि जब उहाँहरू सत्तामा पुग्नुहुन्छ अनि त्यो कुरा कतिचोटि बिर्सिएको भन्नुहोस् त, 36 सालमा बिर्सेन कि, 46-47 सालमा बिर्सेन कि, अहिलेको 62-63 सालमा बितेन कि, राजनैतिक पार्टीहरूमाथि त जनताले विश्वास उठ्यो गरिसकेको अवस्था हो नि, र सबै राजनीतिक पार्टीले बोलाउँदाखेरि पनि मान्छेहरू आएनन्, अनि त्यो नागरिक समाज मिसिएर हाम्रो पद्मरत्न तुलाधर, हाम्रो मथुरा प्रसाद, देवेन्द्र पाण्डे होइन, हाम्रो खगेन्द्र सङ्गरोला उहाँहरूको साथसाथमा हामी सबै लागेर निरङ्कुशताको विरुद्धमा त्यो टोडिएको त त्यो के त्यो बेलाको कर्फ्युहरू, अनि त्यसरी ल्याएर फेरि व्यवस्थामा त्यो गरिदिउँ अनि फेरि नागरिक समाज तपाईँहरूले यो र त्यो भन्नुहुन्छ, त्यो भनेको सहकारी होइन। त्यस हिसाबबाट मलाई लागेको एउटा कुरा के हो भने राज्य संवेदनशील हुनुपर्छ, राज्य दायित्ववान हुनुपर्दछ होइन। अब राज्यले आफूले घोषित गरेको राष्ट्रिय योजनाहरू, राज्यले आफूले घोषणा गरेको राष्ट्रिय गौरवका योजनाहरू बेलामा कुन चाहिँ पुरा भएको छ? अब अर्को एउटा कुरा चाहिँ के छ भने राज्यलाई जहिले पनि योजना भन्न साथै त्यो ठुल्ठुलो भौतिक पूर्वाधारका कुराहरू उहाँहरूले धेरै सोच्नुहुन्छ, त्यो पनि चाहिन्छ, सडक चाहियो न सिँचाइ चाहियो, सबै कुरो कनेक्टिभिटीको निम्ति सञ्चार चाहियो, तर त्यसको साथसाथमा तपाईँको सोसियल डेभलपमेन्ट सामाजिक विकास पनि चाहियो, महिलाहरूको साक्षरता चाह्यो, शिक्षा चाह्यो, बालबालिकाहरूको साक्षरता चाह्यो, शिक्षा चाह्यो, रोजगारी चाह्यो। तपाईँ हामी अहिले बुझ्न सक्ने कसरी भएका छौँ भने हाम्रो बाबुआमाले हाम्रो शिक्षामा लगानी गर्नुभएको थियो होइन। राज्यले अहिले जुन प्रयत्नहरू गरिरहेछ त्यो चाहिँ संयुक्त राष्ट्रसङ्घकै दिगो विकास लक्ष्यले के भन्छ भने आर्थिक, सामाजिक र पर्यावरणीय पक्षहरूमा एउटा तिनीहरूको बिचमा सन्तुलन गरेर विकास गर्नुहोस् भनेर भन्छ। त्यो विकास चाहिँ दिगो विकास हो भनेर गाउँ गाउँमा शिक्षाको अभियान चलेको छ कि गाउँ गाउँमा बुलडोजर अभियान चलेको छ? बुलडोजर पनि चाहिन्छ होला विकास गर्नलाई, तर त्यो सँगैसँगै जानुपर्ने. आज तपाईँले बाटो खन्नुभयो, भोलिदेखि पहिरो गएको छ, गाउँ बगाएको छ, माटो बगाएको छ, त्यसको एउटा तपाईँको पर्यावरणीय पर्यवेक्षण सबै कुरा अध्ययन अनुसन्धानहरू हुनुपर्दछ. हाम्रो देशको माटो, पहाडी माटो भनेको संसारको सबभन्दा यङ माउन्टेन हो, कमजोर छ, अलिकति खोसिँदाखेरि पनि पहिरो जान्छ होइन. त्यो सबै हिसाबले गर्दाखेरि मेरो एउटा अनुरोध के छ भने भौतिक पूर्वाधार या आर्थिक विकास, सामाजिक विकास र पर्यावरणीय संरक्षणका कुराहरू चाहिँ सँगसँगै लगेन भने कुनै पनि देश विकास हुँदैन. यो त 196 संयुक्त राष्ट्र संघको सदस्यहरूको अनुभवले, अनुसन्धानले, अध्ययनले बताएको कुरा हो नि.
0: हो जस्तो यसमै पनि अब हामीले कति धेरै सरकारको मात्रै कुरा गर्यौँ, अभिभावकमा जाऊँ न. जस्तो बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि उनीहरूको सबै थरीमा पहुँच हुन पर्यो, शिक्षा, स्वास्थ्य, त्यस पछाडि खेलकुद, मनोरञ्जन, सबै कुरामा उनीहरूको पहुँच हुनु पर्यो. अब जसको अभिभावक हुनुहुन्छ ती बालबालिकाको हकमा अभिभावकले केटाकेटीका बारेमा बुझ्नुपर्ने कुरा के हो भन्ने भयो, र जसको अभिभावक हुनुहुन्न संरक्षकले बुझ्नुपर्ने अथवा उनीहरूको संरक्षणको जिम्मा लिनेहरूले बुझ्नुपर्ने कुरा चाहिँ के हो बालबालिकाहरूलाई.
1: तपाईँ कानुनको विद्यार्थी भएकोले त्यो स्पष्ट छ. बालबालिकाको संरक्षक भनेकै उसका बाबुआमा र अभिभावकहरू हुन्
0: होइन.
1: जसका बाबुआमा र अभिभावकले संरक्षण गर्दैन त्यसको संरक्षक भनेको राज्य हो
0: होइन.
1: राज्य अन्तर्गत चाहिँ विभिन्न सङ्घ संस्थाहरू पनि उसले काम गरेर आउँछ, ल यसको संरक्षण गरिदेऊ, हामी सहयोग गर्दछौँ भन्ने कुराहरू होइन. विभिन्न सङ्घ संस्थाहरू छन्, मैले अघि नै यहाँलाई निवेदन गरेँ, जत्रोसुकै संस्था भए त, ठुलो संस्था भए पनि उसले 100, 200, 300, 400, 500 राख्छ, तर देशभरिको बालबालिकाको संरक्षण कसरी गर्ने. जस्तो अहिले हाम्रो संरक्षण विहीन बालबालिकाहरू 10,000 छ भन्ने तथ्याङ्क आयो भने राज्यले के गर्नुपर्छ भने एबिसिडीदेखि लिएर त संस्थाहरू जति छन् तपाईँहरूको भागमा जम्मै गर्दाखेरि 100, 200, 30, 50 गरेर 5,000 चाहिँ तपाईँहरूले जिम्मा लिनुपर्ने हो. तपाईँलाई के सहयोग चाहियो त्यो राज्यले गर्छ, तपाईँले राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग ल्याउनुहुन्छ त्यो हामीले देखाउनुहोस्, त्यसपछि त्यसलाई सहयोग चाहिएन, जसलाई सहयोग चाहेको छ त्यसलाई दिनुहोस्, अब नभए बाँकी 5,000 चाहिँ राज्यले लिन्छ भने. राज्यले लिएको तपाईँले हिजोको अवस्था हेर्ने हो भने बाल गृहहरू जुन राज्यले चलाएको थियो त्यो सबभन्दा कमजोर थियो, सीमा पनि आउँदैन थियो, एबिसी क्याटेगोरीमा सीमा पनि पर्दैन थियो होइन. त्यो त अनि जस्तो अहिले त पछिल्लो चरणमा तपाईँले राज्यले चलाएको होइन हाम्रो बाल सुधार गृहहरू कतिचोटि काण्ड भयो, कैयनचोटि काण्ड भयो, त्यहाँ सबै बालबालिकाहरू त्यहाँबाट निस्किए, किनभने बाल सुधार गृहको एउटा दर्शन र अवधारणा अनुसार नै त्यो कुराहरू चल्न सकेन. केटाकेटीहरूलाई जेलमा राख भने त होइन नि, नामै सुधार गृह हो उसलाई. अघि तपाईँले भनेको पढ्ने उनीहरूले बिजाइ गरे तापनि उनीहरूलाई पढ्नबाट अलग गर्न मिल्दैन, खेलकुदबाट अलग गर्न मिल्दैन, बाबुआमा छ भने त्योबाट भेटघाट गर्न अलग गर्न मिलेन, उसलाई पोषणयुक्त खाना खुवाउनु पर्यो, उसलाई उसको कतिपय मानसिक समस्याहरू होला, संवेदनशीलता होला, त्यसमा मनोसामाजिक विमर्श चाहे, यो सबै कुरा बुझ्नेहरूले बाल सुधार गृह या बाल गृह यो सबै कुराहरू. फेरि अहिले पछिल्लो चरणमा त बाल गृहहरू भनेको चाहिँ बाल बालिकाको संरक्षणको निम्ति अन्तिम उपाय भनेको छ. मुख्य उपाय त उसको परिवारसँग जोड्नु, परिवार भएन भने पनि वैकल्पिक परिवारहरू खोज्ने भन्ने हाम्रै सिद्धान्तहरूमा छ, हाम्रै नीति नियमहरूमा छ.
0: हो
1: त्यो भएकोले मलाई लाग्दछ राज्य सरकार र यो नागरिक समाज सँगैसँगै मिलेर एकअर्कालाई दोष दिने होइन कि, सँगसँगै मिलेर राज्यले जति यो नागरिक समाजका सङ्घ संस्थाहरूलाई तपाईँले सहयोग साथ दिनुहुन्छ त्यतिकै तपाईँले अनुगमन पनि गर्न पाउनुहुन्छ नि होइन. हामीले यति सहयोग गरिरहेछौँ, तपाईँहरूको काम त राम्रै भएन या राम्रो भएको छ होइन, यसमा चाहिँ हामी खुसी छौँ, तपाईँहरूलाई पुरस्कृत गर्न चाहन्छौँ हामी. यो सँगसँगै जानुपर्ने कुराहरू, यो कुराहरूमा राज्यको सम्बन्धित निकायहरू कमजोर छ. अब जस्तो मलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय भनेको हाम्रै अभियान र आन्दोलनले विकास भएको थियो, हामीले चाहिन्छ यो महिला सम्बन्धीका संयन्त्र राष्ट्रिय संयन्त्रहरू, बाल बालिका सम्बन्धी राष्ट्रिय, ज्येष्ठ नागरिक सम्बन्धी राष्ट्रिय संयन्त्रहरू, त्यहाँ पनि म सुन्दछु एकदम बजेट एकदमै कमजोर कम छ भनेर. त्यो बजेटसँग मात्र सम्बन्धित कुराहरू होइन, त्यो होइन. त्यो निकायको काम के हो भने सम्पूर्ण नेपालको बाल बालिका, महिला र ज्येष्ठ नागरिकसँग सम्बन्धित निकायहरूको बिचमा समन्वय गर्ने भनेको
0: हो.
1: त्यो समन्वयको निम्ति कति पैसा चाहिन्छ होइन? अब शिक्षाको निम्ति त शिक्षा मन्त्रालयले खर्च गर्छ नि, स्वास्थ्यको निम्ति त स्वास्थ्य मन्त्रालयले खर्च गर्छ नि, बाल श्रमको निम्ति त तपाईँको बाल श्रम श्रम मन्त्रालयले खर्च गर्छ नि. त्यो समय चाहिँ दुईटा मन्त्रालय हुन्छ, एउटा फोकल मिनिस्ट्री भन्ने हुन्छ, एउटा लाइन मिनिस्ट्री भन्ने हुन्छ. लाइन मिनिस्ट्री त्यही क्षेत्रहरूमा गएर उसले काम गर्छ, फोकल मिनिस्ट्री चाहिँ कोअर्डिनेसन गर्छ, उसले सबैको कोअर्डिनेसन गर्छ, कोअर्डिनेसन गरेर प्रतिवेदन अगाडि ल्याउँछ. यो मन्त्रालयले यति राम्रो काम गरेको छ, यहाँनिर कमजोरी भएको छ त्यहाँनिर. अनि त्यो राष्ट्रिय रिपोर्ट पनि अहिले त कम्तीमा पनि राष्ट्रिय बाल अधिकार परिषदले त्यो रिपोर्टहरू अगाडि ल्याएको छ, राज्यको निकायले नै ल्याएको रिपोर्ट मात्र पढ्यो भने पुग्छ. त्यहीँ पनि त सबल पक्ष पनि लेखेको छ, कमसल पक्ष पनि लेखेको छ. त्यो त गैर सरकारी मानव अधिकार क्षेत्रको नागरिक समाजको रिपोर्ट होइन नि त त्यो, होइन. त्यो हिसाबबाट गर्दाखेरि मलाई के लाग्दछ भने प्रगति नै नभएको होइन, हाम्रो प्रगतिहरू निरन्तर छ तर चित्त बुझ्दो छैन, होइन. हामीलाई आहा, हामीले यो क्षेत्रमा चाहिँ होइन, अब सङ्ख्या घटेको छ तर त्यसको गुणात्मक पक्ष पनि चाहिन्छ. त्यो गऱ्यौँ भने यतिन्जेल हामीले सिकेका थुप्रै कुराहरूबाट, हिजो एउटै 23 कुरालाई सम्बोधन गर्न 10 वर्ष लागेको हो भने आज 1 वर्षमा सकिन्छ कि 2 वर्षमा सकिन्छ कि, त्यो गर्न सकिन्छ.
0: जस्तो अहिले चाहिँ सिविनले तत्काल गरिरहेका कार्यक्रमहरू अनि बाल बालिकाहरूलाई हित हुने खालका प्रोग्रामहरू चाहिँ के छन् अनि के आधारमा के बेसमा चाहिँ यो कार्यक्रमहरू गरिरहनु भएको छ?
1: म प्रत्यक्ष नेतृत्वमा छैन अहिले,
0: हजुर
1: होइन. म 2007 सालमा राष्ट्रिय मानव अधिकार आयोगको आयुक्त बने पछाडि सिविनलाई साथीहरूको जिम्मा लागेर हिँडेको हो. त्यस पछाडि मैले थुप्रै अर्गनाइजेसनहरूको नेतृत्व गरिरहेको छु. अब तर संस्थापकको हिसाबबाट मलाई त्यो संवेदनशीलता त्यो के गरिरहेछ भन्ने त्यो मेरो दायित्व पनि हो. अहिले मैले बुझेअनुसार बाल अधिकारको क्षेत्रमा उसको निरन्तर भूमिका छँदैछ, होइन. उसले चाहिँ यो हेल्पलाइन भनेर जति पनि जोखिम परिस्थितिमा परेका बाल बालिकाहरूलाई छ, उसले सुरुमा सिविन हेल्पलाइन भनेर सुरु गरेको थियो. पछि हामीले नेपाल सरकारलाई त्यो जिम्मा दिएर बाल हेल्पलाइनमा रूपान्तरण गऱ्यौँ. 16-17 जिल्लाहरूमा नेपाल सरकारसँग सहकार्य गरिराखेको छ. त्यस्तै गरी यो मद्यपान, धुम्रपान लगायतका कुराहरूले बाल बालिकामा पार्ने असुविधाहरू, उनीहरूको स्वास्थ्यमा परेका असरहरूको बारेमा उसले अभियानहरू चलाइराखेको छ. अहिले मानसिक स्वास्थ्यको बारेमा सरी असाध्यै महत्त्वपूर्ण कामहरू गरिरहेछ नेपाल सरकारसँग. कान्ति बाल अस्पतालमा नेपालमा पहिलोचोटि बाल मनोविमर्श र बाल साइकियाट्रिक डिपार्टमेन्टहरू यही कान्ति हस्पिटलमा सञ्चालन गर्यो. सिनकै सहयोगमा त्यो बिल्डिङ र फेसिलिटीहरू जम्मै बनेको मलाई थाहा छ. त्यस पछाडि हाम्रो मानसिक अस्पताल छ पाटनमा, त्यो मानसिक अस्पतालभित्र पनि बाल बालिका र किशोर किशोरी सम्बन्धी छुट्टै वार्ड बनाएर त्यहाँ कामहरू गरिराखेको छ. देशव्यापी रूपमा यसको नेटवर्किङ छ. तर पछिल्लो चरणमा हामीले नेटवर्किङहरूको निम्ति विभिन्न नयाँ राष्ट्रिय संस्थाहरू बनाएका छौँ, जस्तो बालबालिकाको र हिंसासँग सम्बन्धित कुराहरूलाई बालबालिका शान्ति क्षेत्र हुन् भन्ने राष्ट्रिय संस्था छ. बाल सहभागितालाई प्रवर्धन गर्नको निम्ति बाल सहभागिता कन्सोर्टियम, चाइल्ड कन्सोर्टियम भन्ने छ. शिक्षामा राष्ट्रिय शिक्षा अभियान भन्ने छ. त्यस्तै गरी बाल बालिकाको संरक्षणको विषयमा राष्ट्रिय बाल संरक्षण मञ्चहरू छ. त्यस्तै गरी यो जति पनि बाल गृहहरू छन्, बाल गृहहरूको सञ्जालहरू बनेर नियमहरू ल्याएर बाल बाल गृहहरूले के गर्नुहुन्छ के गर्नु हुँदैन, आफैले एउटा आचार संहिता नियमहरू बनाएर नेपाल सरकारलाई दिएर नेपाल सरकारले त्यसलाई नीतिको रूपमा रूपान्तरण गरेको छ। बाल श्रमको हिसाबमा अहिले सबभन्दा बेसी संवेदनशील भएको ठाउँहरू इटाभट्टा त्यो काठमाडौँको वरिपरि पछिल्लो चरणमा अति जोखिममा काम गरिराखेको त्यसमा न्यूनीकरण भएको छ होइन। अब बाल विवाहको विषयवस्तुहरू पनि हो हामीलाई असाध्य पेचिलो हुने कुराहरू र तर अब सिविन त एउटा राष्ट्रिय एउटा संस्थान भयो तर त्यसबाट अहिले देशमा मलाई लाग्छ 75-77 जिल्लामा स्थानीय तहका बाल अधिकार सम्बन्धी संस्थाहरू पनि बनेका छन् र यो राष्ट्रिय सञ्जालहरूले पनि काम गरिराखेको छ तर अझै त्यसलाई व्यवस्थित गर्नु जरुरी छ। सङ्घ संस्थाहरूका पनि कतिपय बेलामा कमी कमजोरीहरू देखिन्छ होइन, कम्पिटिसनहरू हुने जस्तो त्यस्तो देखिन्छ, त्यो होइन, सहकारीहरू हुनु पर्यो, उहाँहरूले आफ्नो क्षमताहरू कम्पिटेन्सी विकास गर्नु पर्यो। तपाईँले तपाईँलाई आलोचना गर्नु पनि त होइन, यो ठिक भएन भन्नु पनि आफू ठिक हुनु पर्यो नि त होइन, त्यो हिसाबबाट सङ्घ संस्थाहरू अगाडि बढ्नुपर्दछ जस्तो लाग्दछ। र अर्को एउटा यो अनुसन्धानका विषयवस्तुहरू हाम्रा कमजोर छन् यो देशमा होइन, बाल बालिका सम्बन्धीका जति पनि अनुसन्धानहरू जस्तो आजै मात्र भोलि हो के अरे यो सेप्टेम्बर 10 होइन, सेप्टेम्बर 10 दिन चाहिँ विश्व आत्महत्या रोकथाम आजै हो यो रोकथामलाई गर्ने दिवस हो। त्यो तथ्याङ्क हेर्दाखेरि तपाईँको किशोर किशोरीहरूमा सरेको छ त्यो धेरै होइन, अब त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने कुराहरू हुन्छ होइन। अहिले अब यो डिजिटल डिभाइसेसहरू यो अनलाइनका कुराहरू सिमले गरिरहेको कुराहरूमा अर्को एउटा यो अनलाइन सुरक्षा सम्बन्धीका हाम्रा नयाँ संस्थाहरू पनि अगाडि आएको छ सेफ अनलाइन भनेको होइन। तर एउटा कुरा चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भने यो सबै कुराहरू नेपालमा सामाजिक संस्थाहरूले सुरु गरेको हो, त्यसपछि राज्यलाई झकझकाएको हो, अनि राज्यले यो पनि क्षेत्र रहेछ भने कानुनहरू बनाएको, राज्य आफै अगाडि सरेर गरेको होइन। त्यसमा चाहिँ नागरिक समाज अगाडि छ। तपाईँको 1989 जुन महासन्धि छ त्यसलाई पारित गर्नको निम्ति हामीले कति प्रयत्न गऱ्यौँ, त्यो पारित भयो, बाल बालिका सम्बन्धी ऐन आउँदैन होइन, त्यस पछाडि लगातार लाग्यो 2048 आयो, 2048 आयो ऐन त आयो, नियमावली छैन, नियमावली नभएपछि त्यो खुट्टा भाँचेको जस्तो देखिन्छ, त्यसको निम्ति फेरि अर्को 51 पर्खिनु पर्यो होइन। यो जम्मै वास्तवमा नागरिक समाजको योगदानलाई हामीले बिर्सन मिल्दैन। एउटा नागरिक समाज र सरकारको सम्बन्ध के देखिन्छ भने यो अङ्ग्रेजीमा द रिलेसनसिप बिट्विन द स्टेट एन्ड द नन गभर्मेन्ट अर्गनाइजेसन या सिभिल सोसाइटी अर्गनाइजेसन लाइज इन बिट्विन प्रेसर एन्ड पार्टनरसिप भने नि मैले खबरदारी र साझेदारीको बिचमा हुनु जरुरी छ त्यो, र नागरिक समाज जहिले पनि अगाडि हुन्छ। अहिलेसम्मको तपाईँको त्यो पोलिटिकल इभोल्युसनको प्रोसेसबाट हेर्नुभयो भने त्यही सचेत मान्छेहरूले शिक्षकहरूले दार्शनिकहरूले अभियन्ताहरूले चलाएर नै यो राज्यलाई साथ दिँदै दिँदै दिँदै आएर तर अब जुन देशमा राज्य र नागरिक समाजको सम्बन्ध राम्रो छ त्यो देशमा विकास पनि राम्रो छ, जुन देशमा त्यो कमजोर छ त्यस पछाडि सरकारी कामहरू पनि फितलो भएको उदाहरणहरू छ। त्यस कारण मेरो अनुरोध के छ भने नागरिक समाजहरूलाई र पछिल्लो चरणमा सरकारले राम्रा कामहरू पनि गरेका छन् त्यो म प्रशंसा गर्दछु, तर त्यसलाई नियन्त्रण गर्ने हिसाब निरङ्कुशताको नियन्त्रण गर्ने हिसाबबाट होइन, विधिको शासनले नियन्त्रण गर्न खोज्नु पर्दछ। त्यो भयो भने मलाई लाग्छ 2030 हाम्रा अनेकन राष्ट्रिय लक्ष्यहरू छ, अनेकन छन्, त्यो राष्ट्रिय लक्ष्य भेटाउनको निम्ति हामीसँग 6 मात्र बाँकी छ। मलाई लाग्छ यो हाम्रो देशको कर्मचारी तन्त्रको माध्यमबाट मात्र यो पुरा हुँदैन, यसले समाजलाई नै उतार्नु पर्दछ, अभिभावकहरूलाई नै उतार्नु पर्दछ, होइन हाम्रो शिक्षकहरूले नै उतार्नु पर्दछ, विद्यार्थीहरूमै सचेतना गर्नुपर्दछ। त्यो घोषणाले हुन्छ र हामीलाई थाहा छैन र दर्जनौ जिल्लाहरू खुल्ला दिशामुक्त जिल्ला घोषणा गरेको होइन, होइन त्यसरी हुँदैन। त्यो घोषणा नै गर्न नपर्ने अवस्था आओस् न, स्वाभाविक रूपमा माथि आओस् होइन। त्यो हिसाबबाट अब खुल्ला दिशामुक्तको बारेमा बाल बालिकाहरूको अभियान सुन्नुहोस् तपाईँ, राज्यले घोषणा गरे त्यो ठाउँमा तपाईँको बिहान सबैले गएर मधेसमा तपाईँको जाने ठाउँ छैन। अन्त तपाईँ चर्बी अभियान चाहिँ चलाउनुहुन्न, खुल्ला दिशामुक्त अभियान चलाउनु हो भने ऊ कहाँ गएर उसले दिशा पिसाब गर्ने त? केटाकेटीहरूले बिहान सबेरै उठ्न साथ गएर सिटी पुग्न थाले सरकारले भनेपछि, त्यो साथ होइन विसलर विसल ब्लोअर भन्छ नि, त्यहाँ टन्न मान्छेहरू बिहान सबै लोटा लिएर गएपछि सिटी पुगेर उनीहरूलाई हटाए अनि आफ्नो घरमा टोयलेट बनाऊ भने बच्चाहरूले नै हाम्रो घरमा चर्बी चाह्यो, हाम्रो घरमा चर्बी नभई भएन भनेर उनीहरूले बाबुआमालाई कराएर अनि राज्यले पनि अलिअलि साथ दिन थाल्यो भने त बन्छ नि। यसरी हो कि राज्य अभिभावक बालबालिका मानव अधिकार कर्मी सामाजिक अभियन्ता यो हामीहरूको आफ्नो आफ्नो भूमिका छ र त्यसलाई चाहिँ कन्सोलिडेट गरेर अगाडि गयो भने हाम्रो देशले विकास गर्छ।
0: हस् सरलाई आफ्नो विचारहरू राखिदिनु भयो यहाँसम्म आएर
1: मलाई मौका दिनुभयो
0: होइन।
1: बाल अधिकारको क्षेत्रमा त थुप्रै नयाँ हाम्रो सामाजिक अभियन्ताहरू जन्मनु भएको छ, उहाँहरूलाई पनि बोलाउनु होला होइन। म त अब धेरै अगाडिदेखि यो कुराहरू राख्दै आएको छु, मैले मानव अधिकारको इन जनरल पनि हेर्नु पर्दछ। अब बाल अधिकार चाहिँ मैले सुरुवात गरेको भएकोले त्यसमा मलाई पक्कै पनि चासो राख्दछ होला। धन्यवाद,
0: थ्याङ्क यू,
1: नमस्ते।
2: Radio City 98.9. We'll be right back.

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: रेडियो सिटी एफएम 98.8
1: आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सुनिरहनु भएको छ। प्रस्तुति विचार मञ्चका साथमा म सुभाष रिसाल उपस्थित भएको छु। प्रस्तुति विचार मञ्च तपाईँले हरेक मंगलबार बिहान 8 बजेदेखि 9 बजेसम्म र यसको पुनः प्रसारण हरेक मंगलबार साँझ 7 बजेदेखि 8 बजेसम्म रेडियो सिटी एफएम 98.8 मेगाहर्ज सँगसँगै www.radiocity.com.np बाट र हाम्रो पात्रो र नेपाली पात्रो एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। प्रस्तुति विचार मञ्चमा हामी विभिन्न विषयमा गफगाफ गर्छौं, विभिन्न अतिथिहरू निम्त्याउँछौं र उहाँहरूसँग कुराकानी गर्छौं र प्रस्तुति विचार मञ्चको आजको श्रृंखलामा हामीले बालबालिकाको अधिकारका बारेमा कुराकानी गर्यौं। हामीलाई समय दिनुभएकोमा गौरी प्रधान सरलाई धेरै धेरै धन्यवाद। आजका लागि प्रस्तुति विचार मञ्च यति नै। म सुभाष पनि यहाँहरू माझबाट विदा हुन्छु। टेक्निकली सपोर्ट गर्नुहुने शिवदाईलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। तपाईँहरूलाई पनि सुनिदिनु भयो, साथ दिनुभयो, धेरै धेरै धन्यवाद भन्दै आजका लागि विदा हुन्छु। नमस्ते। तपाईँको समय सुखद बितोस्।

0: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
1: नमस्ते, म डाक्टर प्रयुष शर्मा, म बाथरोग विशेषज्ञको रूपमा कार्यरत छु। नेपालमा अहिले बाथरोगको बिरामीहरू निकै नै देखिएको छ। बाथरोगको चाहिँ लक्षण भनेको कसैलाई पनि यो सिजन चेन्ज हुने बेलामा हात खुट्टा दुख्ने, जोर्नीहरू दुख्ने, अनि बिहान उठ्दाखेरि हात खुट्टाहरू कक्रक्क भएर बस्ने, सुन्निने, रातो भएर आउने, अथवा कम्मर दुख्ने, त्यस्तो कुनै समस्या देखियो भने धेरै दिनदेखि यो समस्या चाहिँ निर्मूल नै नभएको र औषधि खाँदाखेरि पनि यसले धेरै दुःख दिइरहेको, त्यस्तो कुनै समस्या छ भने नजिकको सम्बन्धित डाक्टरकोमा गएर एकपल्ट देखाउन म सल्लाह दिन चाहन्छु।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

मित्रहरू, यहाँहरू सुनिरहनु भएको छ रेडियो सिटी एफएम 98.8 मेगाहर्ज र अब करिब एक घण्टाको लागि हामी सुनाउँदैछौँ सदाबहार हिन्दी फिल्मी गीतहरूको सङ्गालो अल टाइम हिट्स।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरू।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देव्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: Radio City FM 98.8.

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज ट्युन गरिरहनुभएका मित्रहरू, हामी यो समयमा सुनाइरहेका छौँ अल टाइम हिट्स र यो क्रम फेरि अघि बढ्नेछ यो सदाबहार गीतबाट।

ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: सबल उत्कृष्ट एवं विस्तारित।
1: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
2: लाइएन।
1: किन, मन नपरेर हो?
2: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर।
1: ए, त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ।
2: प्रसङ्ग होइन, आजलाई यति मै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
3: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
4: फोन नम्बर 01-5326-397, 01-5326-397।
5: आमासँग लाग्यो।
6: होइन, अब त ठुलै पो आयो त, आज फेरि खुल लड्यो।
5: कुन त म्याम लड्नु भयो नि? कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो,
6: अनि यस्तो कमर्सल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन्ता म्याम?
5: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त?
6: सरलाई उहिलेदेखि भनिरहेको छु V1 को कुर्सी ल्याउनुहोस्, यो सबै कुर्सी फाल्नुहोस् भनेर, मान्ने होइन।
5: V1
6: हो त, V1 नि, ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ।
5: 4 वर्षसम्म ढुक्कै टिक्छ?
6: हजुर, अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष। न पाङ्रा टुट्ने, न सर्भिसको चिन्ता। V1 भन्दा अरू कुर्सी कुन छ? विभिन्न आकर्षक डिजाइनमा, अत्यधिक बलियो अनि भर पर्दो। जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस्, V1 ढुक्क 4 वर्ष।
7: Radio City FM 98.8.
8: तपाईको आफ्नो हो रेडियो सिटी
6: ढुक्क 4 वर्ष।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 MHz ट्युन गरिरहनुभएका मित्रहरू, हामी यो समयमा सुनाइरहेका छौँ अल टाइम हिट्स, र यो क्रम फेरि अघि बढ्नेछ यो सदाबहार गीत।

0: अनि झ्यालबाट त्यो प्याकेट किन त्यसरी प्वाक्क फालेको त?
1: अब खाल्ने प्याकेट पनि घर लिएर जानु क्या मान्छे
0: हो? घरै लिएर जाने, जाऊ लिएर आऊ।
2: उपभोग वा उपयोग गरिसकेपछि सामानहरू बाटोमा जथाभावी फ्याँक्ने गर्नाले हाम्रो टोल सहरको सौन्दर्य गुम्दछ। यसैले डस्टबिन भए डस्टबिनमा, नभए घरमै लगी फोहोरको व्यवस्थापन गरौं।
3: रेडियो सिटी एफएम 98.8 को अनुरोध।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज ट्युन गरिरहनुभएका मित्रहरू, हामी यो समयमा सुनाइरहेका छौँ अल टाइम हिट्स र यो क्रम फेरि अघि बढ्नेछ यो सदाबहार गीतबाट।

दुख जे होस् त्यो सबै जिन्दगीको उपहार हो। उपहारका यिनै पाताहरू समेटिएको आत्मीय प्रस्तुति जिन्दगीका आयामहरू केवल रेडियो सिटी 98.8 प्रत्येक बुधबार साँझ 7 बजेपछि जिन्दगीका आयामहरू।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै भनेको आक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क फोन नम्बर 5658555
3: 5558555।
4: सवारी साधन ड्राइभ गर्दा मोबाइल फोनको प्रयोग नगरौँ। यदि प्रयोग गर्ने परेमा सवारी साधन साइड लगाऊ।
5: जनहितका लागि रेडियो सिटी FM 98.8 को अनुरोध।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम फलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी दुखो।
3: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
5: रेडियो सिटी एफएम 98.8

सदाबहार हिन्दी फिल्मी गीतहरूको सङ्घालो अल टाइम हिट सुनाउने क्रमको अन्त्यमा हामी आइपुगेका छौँ र अब राख्दैछौँ अहिलेको लागि यो अन्तिम सदाबहार हिन्दी फिल्मी गीत र त्यसपछि फेरि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहने नै छ। सुन्दै गर्नुहोस् रेडियो सिटी एफएम 98.8 मेगाहर्ज।

0: 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
1: नमस्कार, म फिजियोथेरापिस्ट डाक्टर प्रतीक शाह। फिजियोथेरापीबाट शारीरिक तथा मस्तिष्क रूपले अशक्त व्यक्तिलाई सामान्य जीवनतर्फ फर्काउन महत्वपूर्ण योगदान रहन्छ। नसा सम्बन्धी रोग, घुँडा दुख्ने, घाँटी दुख्ने, ढाड दुख्ने, महिलाहरूमा पाखुरा नचल्ने तथा मुख बाङ्गिएको समस्या लगायत पक्षघातका बिरामीहरूलाई समेत फिजियोथेरापी उपचारले निको पार्न सकिने भएकोले फिजियोथेरापी उपचार अपनाउनु हुन अनुरोध गर्दछु। धन्यवाद।
2: जनहितका लागि रेडियो सिटी FM 98.8 को अनुरोध।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 53685555
0: 53685555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरू
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर

ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति दलित अल्पसंख्यक तथा पछाडि पारिएका वर्गको राज्यको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरौं
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरू
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रेतर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर

0: प्रमुख डिपार्टमेंट स्टोर मार्ट रमिनी मार्ट में पनि उपलब्ध छ।
1: बुहारी चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा
2: पर्दैन आमा
1: पर्दैन रे बर्बादै पानी भई अब ढुङ्गा कुर्का सबै खुवाउने भई
2: खाएर त हेर्नुहोस् एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँ कि बुहारी नै होइन।
3: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने एक गेडा अन्न पनि खेर नजाने मिसाउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको।
1: बुहारी बिस्तारै तयार हो है मेरी बुहारी पो हौ त।
3: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस।

0: ब्रेक लगाएको के भो?
1: केही भएको छैन।
0: अनि किन त यसरी झ्वाट्ट रोकेको?
1: अनि झ्यालबाट त्यो प्याकेट किन त्यसरी प्वाक्क फालेको त?
0: अब खालि प्याकेट पनि घर लिएर जानु क्या मान्छे?
1: हो, घरै लिएर जाने, जाऊ लिएर आऊ।
2: उपभोग वा उपयोग गरिसकेपछि सामानहरू बाटोमा जथाभावी फ्याँक्ने गर्नाले हाम्रो टोल सहरको सौन्दर्य गुम्दछ। यसैले डस्टबिन भए डस्टबिनमा, नभए घरमै लगी फोहोरको व्यवस्थापन गरौं।
3: रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: सुन्नुहोस् त, आज तपाईँले औषधि खानुभयो? खानु भएको छैन भने टाइममै खाइहाल्नुहोस्। याद राख्नुहोस्, औषधि डाक्टरको सल्लाहमा मात्र सेवन गर्नुहोस्।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: फोन लागिरहेको छैन. सवारी साधन ड्राइभ गर्दा मोबाइल फोनको प्रयोग नगरौँ. यदि प्रयोग गर्ने परेमा सवारी साधन साइड लगाऊ.
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध.

0: बुझिस, आज त मैले ट्राफिकलाई क्या झुकाए नि।
1: ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

सुख दुख जे होस् त्यो सबै जिन्दगीको उपहार हो। उपहारका यिनै पाताहरू समेटिएको आत्मीय प्रस्तुति जिन्दगीका आयामहरू केवल रेडियो सिटी 98.8 प्रत्येक बुधबार साँझ 7 बजेपछि जिन्दगीका आयामहरू।

0: सम्पूर्ण ब्याङ्किङ कारोबारको लागि माछापुच्छ्रे ब्याङ्क जाऊ।
1: माछापुच्छ्रे ब्याङ्क लिमिटेड, सबल उत्कृष्ट एवं विस्तारित।
2: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
3: Vianet, all good sampanna internet. Samparka number 01-597-0444 ra 98-010-46410.
4: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
5: फोहोर व्यवस्थापनमा सबैको बराबर भूमिका हुन्छ। आफ्नो भूमिका निभाउ, फोहोरको स्रोतमा नै वर्गीकरण गरौं, जथाभावी फोहोर नफालौ र स्वस्थ वातावरणमा आफू पनि बाँचौ र अरूलाई पनि बाँच्न दिऊ।
4: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
1: नमस्कार, म डाक्टर मीरा शाह, आहार विशेषज्ञ। खाना हाम्रो लागि अत्यावश्यक चिज हो। हामीले के खाने, कहिले खाने, कसरी खाने तथा कति खाने भन्ने कुरा एकदम महत्वपूर्ण विषय रहेको छ। हामी खाने कुरा खान नजानेर बिरामी भइरहेका छौँ। कतिपय अवस्थामा हामी नखाने चिजहरू जस्तै मैदाको, बट्टाको, जङ्क फुडहरू जुन हामीले पैसा तिरेर रोग निम्त्याइरहेका छौँ, त्यस्ता खालको खानेकुरा बन्द गर्नुपर्छ। त्यसलाई कहिलेकाहीँ अकेजनको रूपमा चाहिँ लिनुपर्ने हुन्छ। अहिले नेपालमा विभिन्न रोगहरू जस्तै डायबिटिज, हाई ब्लड प्रेसर, थाइरोइड, युरिक एसिड इत्यादिले हामी ग्रस्त भइरहेका छौँ। त्यो सबै पोषणको कारणले हो। सही समयमा सही मात्रामा खानपान गर्नुपर्छ। नियमित रूपमा आफ्नो चेकअप गराउनुपर्छ। मौसम अनुसारको फलफुल तथा सागपात तरकारीहरू सेवन गर्नुपर्छ र समयमा सुत्ने उठ्ने खानपान योगा अभ्यास गर्नुपर्छ। तनावमुक्त जीवन जिउनुपर्छ। धन्यवाद।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

मित्रहरू, रात छिप्पिँदै गइरहेको छ र यो छिप्पिँदो रातमा हामी यहाँहरू सँगै रहनेछौँ करिब 11 बजेसम्म। आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको आजको प्रसारणको अन्तिम समयमा हामी आइपुगेका छौँ र अब यहाँहरूका लागि सुनाउँदैछौँ गजल प्रहर अन्तर्गत सुमधुर हिन्दी तथा पाकिस्तानी गजलहरू। त आउनुहोस् गजल प्रहरको पहिलो सौगात सुनौ यो गजल।

0: Radio City 98.8. अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
1: जथाभावी फोहोर फाल्नु र जलाउनु नराम्रो बानी मात्र होइन, एउटा जघन्य अपराध पनि हो। ठोस फोहोर व्यवस्थापन ऐन 2068 अन्तर्गत कुनै पनि सार्वजनिक स्थलमा फोहोर फालेको वा बालेको पाइएमा न्यूनतम रु 500 देखि 1,00,000 सम्म जरिवाना र 3 महिनासम्म जेल सजाय हुन सक्छ। त्यसैले फोहोरलाई जथाभावी नफालौ, नजलाऊ र आफ्नो नजिकैको फोहोर उठाउने संस्थाको सदस्य बनी फोहोरको उचित व्यवस्थापनमा मदत पुर्याउ।
0: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: खजुरीको नयाँ प्रस्तुति दुधिलो र प्रोटिन युक्त खजुरीको ग्लुकोज बिस्किट्स मात्र रु 10 मा। खजुरीको ग्लुकोज बिस्किट्स, खजुरीको ग्लुकोज बिस्किट्स, खजुरीको ग्लुकोज बिस्किट्स
1: प्रमुख डिपार्टमेन्ट स्टोर, मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।

मित्र, रातको यो प्रहरमा यहाँहरू रेडियो सिटी एफएम 98.8 को साथमा सुनिरहनु भएको छ गजल प्रहरमा केही हिन्दी तथा पाकिस्तानी गजल। यसै क्रममा यो अर्को सौगात तपाईँ मित्रहरूका लागि।

ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

मित्र, आज हामी करिब 11 बजेसम्म तपाईँसँग रहनेछौँ र भोलि बिहान 6 बजेदेखि पुनः तपाईँसँग हामी जोडिन आउनेछौँ। आज भने हामी यो समयमा सुनाइरहेका छौँ विभिन्न हिन्दी तथा पाकिस्तानी गजलहरू, र यही क्रममा राख्दैछौँ यो एक अर्को सुमधुर गजल।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति दलित अल्पसंख्यक तथा पछाडि पारिएका वर्गको राज्यको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरौं।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

मित्र, आज हामी करिब 11 बजेसम्म तपाईँसँग रहनेछौँ र भोलि बिहान 6 बजेदेखि पुनः तपाईँसँग हामी जोडिन आउनेछौँ। आज भने हामी यो समयमा सुनाइरहेका छौँ विभिन्न हिन्दी तथा पाकिस्तानी गजलहरू, र यही क्रममा राख्दैछौँ यो एक अर्को सुमधुर गजल।

0: सम्पूर्ण ब्याङ्किङ कारोबारको लागि माछापुच्छ्रे ब्याङ्क जाउँ।
1: माछापुच्छ्रे ब्याङ्क लिमिटेड, सबल उत्कृष्ट एवं विस्तारित।
2: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
3: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
2: बी नेपाली बाई नेपाली।
4: सम्पर्क फोन नम्बर 5358555
5: 5358555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरु पटु
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धरा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: बुहारी चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा
4: पर्दैन आमा
3: पर्दैन रे बर्बादै पानी भई अब ढुङ्गा कुड्का सबै खुवाउने भई
4: खाएर त हेर्नुहोस् एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँ कि बुहारी नै होइन।
5: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने एक गेडा अन्न पनि खेर नजाने मिसाउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको।
3: बुहारी बिस्तारै तयार हौ है मेरी बुहारी पो हौ त।
5: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस।

मित्रहरू, अब हामी रेडियो सिटी एफएम 98.8 को आजको प्रसारणको समयको करिब करिब अन्त्यतिर आइपुगेका छौँ। यसैले आजको लागि गजल प्रहरको बीट मार्ने क्रममा राख्दैछौ यो अन्तिम सौगात। भोलि फेरि हामी यहाँहरूलाई साथ दिन उपस्थित हुने नै छौँ। नमस्ते, शुभरात्री।

मित्रहरू, रात छिप्पिसकेको छ। यतिन्जेलसम्म आफ्नो मनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुनेर साथ दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। आजलाई हाम्रो प्रसारणको यात्रा यहीसम्म। भोलि बिहान 6 बजे पुनः नयाँ उमङ्ग र उत्साहका साथ तपाईँको दिनलाई रमणीय बनाउन उपस्थित हुने नै छौँ। आजलाई मिठो सपनाको कामना सहित शुभ रात्री।